0: सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम संचालन नगर्न सरकारको नाममा आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार उपशीर्षकमा यससँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेन्जी आन्दोलनका बेला भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
1: जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने प्लाई भी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सम्पूर्ण जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभागको भनाई छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। एक महिनामै जापानिज इन्सेफलाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: विमानस्थल बनियो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोड़ौं रूपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज

सुकुटादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड़ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उड़ान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल संचालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर साईले 13 दिनदेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता साई 12 सम्म मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
2: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
1: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
2: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
1: गत आर्थिक वर्ष धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रूपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रूपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रूपियाँका दरले अनुदान दिएको हो।
1: निर्माण शुरू भएको झण्डै 7 वर्षपछि निकै सास्ते दिएको नारायणगढ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढबाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमै यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनेको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले खर्जान समेत नपाएको पीड़ा भोगेका थिएँ।

0: एसटीआर सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ। जापानले दशकौंदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रन नदिने तीन गैर आणविक सिद्धान्त पालना गर्दै आएको छ।
1: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल 2026 दशैं लगत्तै हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। क्यानले सार्वजनिक गरेको मिति अनुसार आगामी कार्तिक 9 देखि मंगसिर 5 सम्म एनपीएलको तेस्रो संस्करण हुनेछ। एनपीएल 2026 आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म हुने जनाइएको छ।
0: अब विचार विश्लेषणको पालो। बीपीको जुत्तामा कसको खुट्टा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। कंग्रेसमा यो बेला चलेको शक्ति संघर्ष, नेतृत्वको वैधानिकताको भन्दा बढ़ी राजनीतिक विरासतको योग्यता कोसँग छ भन्ने हो। कंग्रेसमा हरेक विमर्श बीपीबाट शुरू भएर बीपीमै अन्त हुन्छ। कंग्रेसीहरू उनलाई महामानव भन्छन्। गगनले त हालसालै बीपीसँग आफ्नो सम्बन्ध भगवान र भक्त बीचको जस्तै हो भनेछन्। तर के बीपीको व्यक्ति पूजा गरेर मात्रै राजनीतिक वैतरणी तरिन्छ? निश्चय पनि बीपी राजनीतिक सम्पदा नै हुन्। कंग्रेसले मात्रै होइन, बीपीलाई आइडल अरू विचारधाराबाट प्रेरित नेताहरूले पनि मान्दै आएका छन्। आफ्नो समयमा बीपीले नेपाली प्रजातान्त्रिक राजनीतिमा अनेक भाषीहरू निर्माण गरे। तर के अहिले बीपी ब्राण्ड भजाएर मात्रै राजनीतिको रोटी सेक्नु उचित हो? इतिहासमा बीपी सम्मानित पात्र हुन्, तर आज कंग्रेसलाई अथवा नेपाली राजनीतिलाई चाहिएको तीनै बीपी होइनन्। उनी जस्तै स्वप्नद्रष्टा नयाँ बीपी चाहिएको हो।
1: महँगीको जोखिम विरूद्ध रणनीति शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्र दैनिकमा छ। महँगीको मारमा आन्तरिक कारण मात्र छैन, बाह्य कारण पनि छन्। अमेरिका र इजरायलले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ। दक्षिण एसियामा यो असर अझ बढ़ी पर्न गयो। नेपाल अछुतो रहन सकेन। महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ। बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ। आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढ़ाउन आवश्यक छ भने आपूर्ति श्रृंखलामा सुधार, विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ।
0: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन। यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ। त्यो भएन र फेरि आफ्नालाई मात्र काखी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन। अभिभावक बन्नुहोला, गुटको प्रतिनिधि बन्ने बेला होइन। नेपाली कंग्रेस इतिहासको कठिन मोड़मा छ। पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन्। नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन। होला पूर्व सभापतिज्यू, तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन। अबको नेपाल बसाएको भूमिका अभिभावकीय हो। नेतृत्वको लालसा पक्कै पनि छैन होला। अभिभावक खोजेको छ कंग्रेसले, त्यो अभिभावकीय खुबी पूर्व सभापतिमा रहोस् भन्ने कामना सहित।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब विदेशका खबर जापानले सन् 1945 को आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0056-93-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
1: सहिलो समय सूचक, अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: एउटा सर्वोच्च तेलको सुन्दर केन्द्रमा ड्रोन आक्रमण गरेको गएको दावी इन्डोनेसियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा गरेको
1: र चीनमा नेपाली खेलाडीलाई चार स्वर्ण सहित 15 पदक सुदूरपश्चिम क्रिकेट टोलीमा इङ्ल्याण्डका जब अनुबन्धित
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: आज खबरको सबैभन्दा शुरूमा आजको प्रतिनिधि सभाको बैठकको काम कार्यवाहीको योजनाको प्रसंग.
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ. बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्. दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ. दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएन
4: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा एउटा प्रश्न छ. प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन् यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ. यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघको दोस्रो संशोधन विधेयक 2083 छ. यसले गर्दा मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ. त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ.
3: बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ. कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ. प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले थप 2 प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश भएको छ. प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ.
1: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ. जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ. त्यसैले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ. मध्य प्रदेश सहित बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक रूपमा बादल लागेको छ. कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का पानी परिराखेको छ. आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिए पनि देशको हिमाली भूभागका केही स्थानमा मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ. पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यम खालको पानी पर्नेछ. कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसै अनुसारको सावधानी अप्नाउनु पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ. पछिल्लो 1 तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने सबभन्दा धेरै पानी गण्डकी र लुम्बिनी क्षेत्रको सिमाना क्षेत्रमा परेको छ र त्यहाँ अर्चले क्षेत्रमा 25.4 मिलिमिटर पानी परेको छ भने अरू प्रदेशमा पनि फाटाफुट पानी परिरहेको देखिन्छ. यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको हिजो स्थलगत रूपमा अनुगमन पछि प्रतिबद्धता जनाउनुभयो।
5: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
1: त्यस क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराएका थिए। त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग आज छुट्टा छुट्टै भेटघाट गर्दै हुनुहुन्छ। शुरूआतमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनिया राजदूत चाङ माओ निङसँग भेट्ने र त्यसपछि अमेरिकाका राजदूतसँग भेट्ने कार्यक्रम तय भएको छ। चैत्र 13 गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग गर्नुभएको थियो। यद्यपि कसैलाई नभेटी चैत्र 25 गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको थियो। सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया, बेलायत, कतार, स्विजरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियुक्त प्रमुखहरू उपस्थित हुनुभएको थियो।
1: सरकार र पार्टीबीच बढ़दो आशंका र तिक्ततावीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच हिजो साँझ सम्वाद भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पटक फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछानेले असन्तुष्टि जनाएको पनि स्रोतहरूले बताएका छन्। केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका उपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पटक बालुवाटार निवास पुग्नु भएको हो। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट नगर्ने गर्दै आउनु भएको छ। यसअघि भेटमा भने लामिछाने बालिनसँग कुमारबेन लगायतका उच्च तहका केही नेता सामेल रहेको सुरक्षा स्रोतले पुष्टि गरेका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम
6: एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने, बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीचबीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट निम गएको हुन्छ, त्यसको त परिपूर्ति त गर्नु पर्यो।
1: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: संघीयता स्तरमा सिंहदरबारको काम कारवाहीमा परिवर्तन गर्न खोजी, जस्तै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यस मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहनुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
12: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
13: अहिले यताउति दौडिनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गर्दैर त्यहाँबाट त्यहाँ जानु हुँदैन, बाबुआमाको छोटो छोटो माग दियो।
12: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
14: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै बिजुलीहरू दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढङ्गले लिन पाउने अवस्था भएको छ।
12: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
15: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
12: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संवैधानिक आयोगका सिफारिश कार्यान्वयनमा सरकारको उदासीनता, तीन वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिश, 645 मात्रै कार्यान्वयन शीर्षकमा टेकराज थामीले खबर लेख्नु भएको छ। संवैधानिक आयोगले राज्यलाई मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा निगरानी गर्न र जवाबदेही बनाउन उजुरी दिने, अनुसन्धान गर्ने तथा आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिश गर्दछ, तर सरकार भने कार्यान्वयन गर्नुको सट्टा पछ्याउने गरिरहेको छ। आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार कति बाध्यकारी शीर्षकमा पनि अर्को खबर छ। राष्ट्रिय मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आयोगले मुद्दा चलाउन गरेको सिफारिश कार्यान्वयनमा प्रत्यक्ष अवरोध सिर्जना गरेको थियो। उक्त प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने गरेको निर्णय गरेमा त्यसको कारण सहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था गरिएको थियो, अर्थात आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन। मन्त्रीहरूमाथि लगाम लगाउँदै रासुपा, महिनाको एकपटक पार्टी कार्यालयमा 2 घण्टा अनिवार्य उपस्थिति शीर्षकमा अर्को खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा रहेर हरेक मन्त्रीलाई महिनाको एकपटक 2 घण्टा अनिवार्य सहभागी गराएर रासुपाले त्यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। यता पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोकी ओलीले अन्यलमा कार्यदल र सचिवालय बैठक शीर्षकमा अर्को खबर प्रकाशित छ भने 16 वर्षीय बालिकाको डिम्ब कारोबार प्रकरण स्पष्टीकरण चित्त बुझ्दो नआएपछि डाक्टर शर्मालाई बोलाएर सोधपूछ गर्ने मेडिकल काउन्सिलको तयारी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति थापाको ब्रिफिङ, रासुपा नेतृत्वको सरकारको गति र मति मिलेन शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा पीपीए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत आयोजना शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले 25 जेठ 2082 ग्रेट कनेक्सन सम्झौता गरेका करिब 5000 मेगावाटका 54 परियोजनालाई विद्युत खरिद बिक्रीका लागि आवश्यक कागजात 4 दिनभित्र बुझाउन सूचना जारी गरेको थियो। विवादित बुक बिलिङ गतिविधि विधिलाई सुधार गर्ने सेवनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
16: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा जाने गरेको बारेमा पनि खबर प्रकाशित छ। सुदूरपश्चिम प्रदेश सभाको खर्च 14 करोड़ तर विधेयक पारित न बजेट शीर्षकमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको खबर पनि छ। कान्तिपुर दैनिकमा सरकारले आर्थिक वर्ष 2082-83 दुई पूर्ण विधेयक र 3 संशोधन विधेयक मात्र प्रदेशसभामा दर्ता गराएको थियो, 2 संशोधन विधेयक मात्र पारित भएका छन्। अर्को खबर अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता
1: मान्यता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेको थिएन। भित्री पन्नामा अर्को खबर छापिएको छ, नाई एक्सपोमा राखिँदैछन् 20 लाखदेखि 3.5 करोड़सम्मका विद्युतीय सवारी शीर्षकमा भागभण्डा नमिल्दा कर्णालीमा भएन मन्त्री परिषद विस्तार शीर्षकमा कृष्णप्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको छ। बागमतीमा सरकार पुनर्गठन अनिश्चित बनेको बारेमा गंगा विसीले लेख्नु भएको छ। सर्वोच्चको न्यायाधीशमा जो चर्चामा छन् शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू रहेको पाइएको छ। सर्वोच्चमा कानून व्यवसायीलाई बार शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एकजना सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भएको जानकारी दिएका छन्। आर्थिक कारोबार दैनिकमा ग्यास व्यवस्थापन गर्न चुकेको निगम शीर्षकमा खबर छापिएको छ भने जलविद्युतमा 17.5 अर्बको आईपीओ स्वीकृतिको प्रतीक्षामा शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा केशवराज भट्टले बासुलिङ बैतडीबाट लेख्नु भएको छ। नागरिकसँग संवाद गरिँदै शीर्षकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारमा रहेका मन्त्रीहरूलाई नागरिकका दैनिक समस्या गुनासा र सुझावसँग प्रत्यक्ष जोड्दै नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने बारेको खबर छापिएको छ। शासकीय सुधार हट्यो फाइल अटकाउने प्रवृत्ति शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ भने भारतसँग थप 5,000 मेट्रिक टन ग्यास माग सादा पोशाकमा प्रहरी परिचालन शीर्षकमा छुट्टा छुट्टै खबर छापिएको छ। अनि खुम्चियो औद्योगिक निर्यात शीर्षकमा हेटौडाबाट लेखिएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी र अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरिएको छ। टर्कीको विदेश मन्त्रालयले इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार बन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। साउदी अरबको लाल सागर तट स्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनको हुती विद्रोहीले दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले सो आक्रमण आफूले गरेको दावी गरेको हो। र इण्डोनेसियाको पूर्वी जाभामा रहेको राष्ट्रिय निकुञ्जमा करिब 1 सातादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा निकुञ्जमा पर्यटनको आवागमनलाई बन्द समेत गरिएको छ। माउन्ट ब्रू नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा 1 सातादेखि लागेको डढेलोले हालसम्म करिब 176 हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ।
1: साझा खबरमा अब खेल खबर। चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग फाइनल्समा नेपाली खेलाड़ीले विभिन्न 4 स्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 काँस्य गरी 15 पदक जितेका छन्। स्वर्ण जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिसा गेवाली र अफशेष खत्री रहेको काठमाण्डु जिल्ला तेक्वान्डो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पार्नुभयो। बम महत्रा, सब्यम महतरा, प्रिन्सा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक जित्नु भएको थियो। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल 2026 का लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेश खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो। र नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि आज भारतको गुवाहाटी जाने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली आज त्यसतर्फ जान लागेको हो।
3: बालबालिकालाई बर्खाको समयमा झाडा पखलाको जोखिमबाट बचाउन अभिभावकले अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 Harmonic, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब बर्खामा बालबालिकालाई झाडा पखलाबाट बचाउने उपाय. बर्खामा बालबालिकामा विभिन्न संक्रमण मध्ये झाडा पखलाको पनि उच्च जोखिम हुने उत्तिकै सम्भावना हुन्छ. यस्तो अवस्थामा बालबालिकालाई कसरी जोगाउने? साथी सुशीला श्रेष्ठले वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गर्नुभएको छ.
6: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन ताजा खाने, बासी सडेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
18: खाने पानीमै पखाल्नु पर्यो,
6: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्किएको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ.
18: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
6: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने. हामीले चाहिँ गर्छ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ. त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने. बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले. तर बीचबीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो. त्यसैले बीचबीचमा चाहिँ नि जीवनजल पानी जसरी हामीले 1 लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने सादा पानी र त्यो बीचबीचमा गरेर खुवाउन सकिन्छ.
18: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
6: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लट्ठ हुन्छ होइन. त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ. त्योभन्दा अगाडि बच्चा दिशा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ.
18: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त. यो सही हो कि गलत हो त?
6: अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्वको
18: पचाउन सक्दैन भनेर चाहिँ
6: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि. बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्रै त धेरै प्रोटिन नै हुँदैन,
18: छोक्रा
6: राखेर गरेर खुवाउनुपर्छ दाल.
3: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
19: देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना. सुस्ता क्षेत्रमा बाढ़ी र कटान रोक्न लुम्बिनी प्रदेश सरकारले पर्याप्त बजेट दिने.
3: प्रधानमन्त्री र राष्ट्रपा सभापति लामिछाने बीच बालुवाटारमा संवाद. प्रतिनिधि सभा आजको बैठकमा 4 विधेयक प्रस्तुत गरिँदै 2 मन्त्रीसँग सांसदको प्रश्न उत्तर.
19: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा. स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै बालबालिकालाई वर्खाको समयमा झाडा पखालाको जोखिम.
3: क्षेत्रीय सहकार्यका लागि साउदी, टर्की र पाकिस्तान बीच सम्झौता. साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुती विद्रोहीको दावी. इण्डोनेशियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डढ़ेलो नियन्त्रण बाहिर.
19: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक. सुदूरपश्चिम क्रिकेट टोलीमा इंग्ल्याण्डका जैव अनुमन्दित.
3: साझा खबरको अन्त्यमा कार्टुन. हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ उपभोक्ताहरूले ग्यास नपाएको अवस्था. ग्यास नपाइएपछि सिलिण्डर उपभोक्ताहरूले बेच्न थालेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ. एउटा सड़क किनारमा घर छ र त्यही किनार नजिकै त्यही घरको नजिकैबाट एकजना व्यक्ति सड़कमा सिलिण्डर लगायतका सामग्रीलाई पछाडिपट्टि साइकलमा बाँधेर कतै लैजा
1: बुझाउँदै गरेको जस्तो देखाइएको छ। ती व्यक्ति केही भन्दैछन्, तल यस्तो लेखिएको छ, खाली सिलिन्डर पुराना कागज।
19: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो.

0: मनमा
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। It's 7 AM।
3: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9855506359 र 9855607359।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997,
4: 9855010997।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान् श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो शाही 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्च

आज मिति 2083 साल साउन महिनाको आज 25 गते, तदनुसार सेसन 2026 अगस्त 10 तारिक, सक सम्वत्सर 1948, नेपाल र समुदायगा 146, दिल्लागा रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु आज सोमबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज द्वादशी तिथि, बिहानको 6:06 रहेको थियो भने अहिले यतिखेर भने त्रयोदशी तिथि प्रारम्भ भइसकेका छन्। द्वादशी तिथि रहेको थियो 1:25 मात्र रहेका थिए भने अब त्रयोदशी तिथि भने रहेको छ 55:26। यस्तै गरेर नक्षत्रमा रहेको छ आद्र नक्षत्र 11:48 तत्पान्त पुनर्वसु नक्षत्र, कर्णमा रहेको छ विशेष गरी अहिले यतिखेर भने ग्रह कर्ण प्रारम्भ भइसकेको छ बिहानको 6:06। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण सिंह कर्कट राशिमा, आनन्दादि योगमा आज कालयोग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:32 भयो भने सन्त सूर्यास्त 6:45 हुनेछ। आजको दिनमा नि घडी 13:13 रहनेछ। आज सोम प्रदोष व्रत भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। आज विशेष दिन रहेको छ है, एकदम ख्याल गर्नुहोला, साउनको अन्तिम सोमबार। यस्तै गरी आज सोम प्रदोष व्रत भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ विशेष गरी। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, आजको काल समय, आजको लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेलाको समय रहेको छ बिहानको 7:11:04 शुरू भयो कालबेला, विशेष गरी बिहानको 8:50:23 कालबेला रहनेछ। शुभ बेला रहेको छ बिहानको 8:51:23 बिहानको 10:29:43 शुभ बेला। लाभ बेलाको समय रहेको छ विशेष गरी लाभ बेला विशेष गरी दिउँसोको 3:27:41 साँझको 5:07 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने तपाईँलाई मैले गराएँ र अब भने पालो रहेको छ तपाईँको दिन, आजको दिन कहाँ कसरी के गरेर चाहिँ नै व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतले पनि सोचेको नतिजा हात लागि नआउन सक्छ। प्रतिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकेला, समयमा बचाउन पुर्याउन सक्दा आलोचित भइनेछ। दुविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्दै जानेछन्। वाद विवादले काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। केही कठोर निर्णय लिनुपर्ने पनि टाढिन सक्छन्। आफन्त नजन नजिकिन सक्छन्। भेटघाट र खानपानमा समय व्यतीत हुने योग रहेको छ। सहयोगीहरू जुट्नाले आँटेको काम बन्दै जाँदैछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्दै जाँदैछन्। मेहनत गर्दा नामदाम इनाम हात पार्ने सौभाग्य समेत प्राप्त हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइहरूसँग असमझदारी बढ्ला, फाइदाका लागि पछि लाग्दा आफै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्ने भएकाले खर्चमा विशेष कन्ट्रोल गर्नुहोस्। राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। अवसर व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हातमा बढी श्रम गर्नु पर्ला। नतिजा सच्याउन काम दोहोर्नु पर्ला। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने परिस्थिति आउन सक्छ। तैपनि परिश्रमको फल प्राप्त हुने समय राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आजको मेहनतले भविष्यमा प्रतिशत ल्याउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। विभिन्न भौतिक साधनहरू जुटाउन सकिन्छ। बुद्धिको उपयोगले काम सम्पादन हुँदै जाँदैछन्। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफको काम गर्दै नामदाम इनाम कमाउने अवसर प्राप्त हुनेछ। व्यापारमा लाभांश बढ्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश फाइदा नहुने काममा अलम लिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतिष्ठा गर्नु पर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्न सक्छ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सामान्य काममा धन्दा सम खर्च गर्नु पर्ला। समस्या प्रति गम्भीर नबन्दा धोका पाइन्छ। गलत व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिरिनाले आफ्नो वास्तवमा अरूले दावी गर्न सक्छन्। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवस्था जुट्नेछ। मन मिले साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। कामको चापबाट फुर्सद पाइन्छ। व्यवसायले मनगै आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि होला। तारिकका काम सम्पादन हुँदै जाँदैछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउँदैछ। अतिथिका रूपमा मान सम्मान समेत प्राप्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्ने हार खाँदैछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती जित्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जाँदैछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुँदैछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा काम नगर्ने बानीले समस्या निम्ताउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भन्ने जगाउँदैछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। भौतिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययन प्रगति हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन देशमा वचन दिने बानीले समस्या निम्त्याउँदैछ। व्यर्थमा अरूको फाइदाका लागि उपयोग भइँदैछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरू दावी गर्न सक्छन्। हिस्सेदारीसँग असमझदारी बढ्ने पनि नयाँ सम्झौताहरू हुन सक्छ। स्थायी सम्पत्तिमा देखेको विवाद सुझाउन सकिने योग रहेको छ। आवश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहेर अगाडि बढ्दा राशि मीनलाई आजको दिन विशेष शुभ रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्व सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तवमा। र कार्यक्रम ज्योतिष वास्तवमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। दिन आज असाध्यै राम्रो दिन छ है, फेरि एकदमै राम्रो। आजको यो 2083 सालको चाहिँ अन्तिम सोमबार पनि रहेको छ आज होइन। यस्तै गरी सोम प्रदोषको दिन पनि रहेको छ, शिवजीको पूजा आज गर्न असाध्यै राम्रो दिन। आजको दिन असाध्यै पवित्र रहेको छ विशेष गरी चाहिँ। र तपाईँले कुनै पनि जिज्ञासा रहेका छन् आफ्नो आफन्तबाट ग्रह दशा भाग्यहरूबाट हेर्नको लागि चाहिँ तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ग्रहले के भन्छ, भाग्यले के भन्छ, भूत वर्तमान भविष्यको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा के हुन्छ, ग्रहले भाग्यले के भन्छ भन्ने विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो नयाँ आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। फोन गर्दाखेरि तपाईँले साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा चाहिँ तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा विशेष ख्याल गर्नुहोला है। तपाईँलाई मैले भनिराखेको छु बारम्बार, फोन गर्दाखेरि चाहिँ तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी गराउँछौ। अब यो सोम प्रदोष व्रतको लागि चाहिँ नि तपाईँले विशेष ख्याल गर्नुपर्ने हुन्छ है। सोम प्रदोष व्रतको लागि चाहिँ तपाईँले एकदम ख्याल गरेर पूजापाठहरू गर्नुपर्ने हुन्छ होइन, अनि मात्रै तपाईँको लागि राम्रो हुन्छ, नभए राम्रो हुँदैन। त्यही भएर तपाईँले चाहिँ एकदम ख्याल गर्नुहोस्। सोम प्रदोष व्रतको लागि चाहिँ तपाईँले भूत वर्तमान अनि भविष्यको विषयमा, तपाईँ ग्रह दशा अनि भाग्यको विषयमा तपाईँले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। सोम प्रदोष व्रतको लागि पूजापाठहरू चाहिँ तपाईँले विशेष गर्नुहोला। आज सोम प्रदोष व्रतको लागि चाहिँ साँझ सूर्य अस्त भन्दा 15 मिनट अगाडि, सूर्य अस्त भन्दा 15 मिनट पछाडि तपाईँले चाहिँ गर्नुहोला, अनि मात्रै राम्रो हुन्छ। अनि बल्ल तपाईँको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा म तपाईँसँग विशेष छलफल गर्नेछु। सोम प्रदोषको लागि तपाईँलाई केही कुरा मनमा लाग्यो भने तपाईँले हामीलाई विशेष गरी फोन गर्न सक्नुहुन्छ, अनि फोन गरेर जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ होइन। तपाईँले चाहिँ यसमा एकदमै ख्याल गर्नुहोला। तपाईँको लागि चाहिँ विशेष गरी म तपाईँलाई जानकारी पनि पक्की पनि गराउने नै छु। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँछु। आज अन्तिम सोमबार, सबैले व्रत बस्नुहोस्, सुखो निदो गर्नुहोस्, शिवजीको पूजा आजा गर्नुहोस्। यसले तपाईँलाई मनमा शुद्धि शान्ति समृद्धि लिएर आउँछ, घरमा स्थिर लक्ष्मी प्राप्ति पनि हुन्छ, तपाईँको लागि चाहिँ एकदमै राम्रो हुनेछ है। यसमा ख्याल गर्नुलाई तपाईँले चाहिँ भन्न पनि चाहे मैले तपाईँको लागि चाहिँ विशेष गरी 9841-75-223 र 9056-75-223 नम्बरमा कोही मित्र पनि आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको फोन काटिएको छ। तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष जानकारी पनि म गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो नमस्ते गुरुबाबु।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: चित्रकला भण्डारी।
0: रुन्डी गरी नौबाट चित्रकला भण्डारी।
1: हजुर
0: हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो जेठो छोराको विषयमा हेर्न चाहन्छु गुरुबा।
0: जेठो छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: जेठो छोराको 2050 साल।
0: 2050
1: बिहान 4 बजे शनिबार 30 गते।
0: फागुनको 30 गते शनिबार?
1: हजुर, बिहान शनिबार परे 4 बजे।
0: सोमबार कि शनिबार?
1: शनिबार परे 4 बजे, बिहानको 4 बजे।
0: शनिबार त पर्दैन त, 50 साल त होइन त त्यसो भए। कति साल हो?
1: 49 साल हो सर।
0: खै हो, मलाई त थाहा छैन।
1: 50 साल बिहान 4 बजे शनिबार जस्तो मान्छे थियो सर।
0: उज्यालो भयो कति गते? 30 गते कि 31 गते?
1: 30 गते।
0: उज्यालो भएको 30 गते। 49 सालको छोराको है?
1: हजुर।
0: अब नबिर्सिनु, 49 साल हो भनेर सम्झिराख्नु है।
1: हजुर
0: हुन्छ, ल सुन्नुहोस् है त। श्री गणेश आएन श्रीमती रामानुज आएन महा 2049 साल चैत्र कृष्ण पक्षको शनिबार पञ्चमी तिथिमा जन्म तुला राशि विशाखाको तेस्रो चरण नाम आउँदो रहेछ। त्यहीबाट तेज नारायण नाम आउँछ। अन्तरणी राक्षस गण परेको छ होइन? अनि त्यसपछि घातकमा परेको छ। तिथिहरू घातक चाहिँ चौथी नवमी चतुर्दशी बिहिबार घातक स्वतः भिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा चाहिँ मिथुन राशि घातक भनेर लेखेको छ। कुण्डली भाग्य ग्रह असाध्य राम्रो छ। यो बाबुको विवाह दाम्पत्यमा अलिकति बाधा दुई विवाह हुने ग्रहहरू परेको छ। श्रीमती अलि कडा स्वभावकी पर्ने ग्रहहरू पनि परेको छ। सरकारी जागिर राम्रो छ, विदेश यात्राहरू पनि राम्रो छ, छोराको लागि नराम्रो छैन है। अनि त्यसपछि 49 सालको बाबु अहिले दशा यो बाबुलाई पिङ्गला, मनमा पीर चिन्ता, काममा कार्यमा बाधा रोकावट, मन चञ्चल हुने, जे काममा हात हाले त्यो काममा रोकावट र बाधा आउने दशा परेको छ। त्यस्तो भएको छ
1: हजुर। त्यस्तो विदेशमा छ सर, बिरामी भएको छ।
0: हजुर, विदेश राम्रो छ, स्वास्थ्य बिग्रेको चाहिँ पिङ्गलाले गर्दा रोगी भएको। आइतबारको दिन नुन नखाने, सूर्यको पूजाहरू गर्ने, बिहान उठेर सूर्यलाई यसो जल चढाउने भन्नु, त्यति गर्दाखेरि राम्रो हुन्छ। उसलाई समस्या बाधा रोकावट आउँदैन। यो बाबुले चाहिँ यो ग्रहको रत्न कवच पाउँछ हामीसँग। त्यो ग्रहको रत्न कवच लाउनु पर्छ। बाबु उता छन् भने बाबु कपडा भए पनि बाँधेर राखिदिनुपर्छ। हो, त्यसको लागि सबै कुरा डिटेल बुझ्नको लागि चाहिँ 10 बजे फोन गर्नु मलाई अहिले बिहानको, अनि म तपाईँलाई सबै कुराहरू सम्झाउँछु, कसरी के गर्ने, के गर्ने भन्ने कुराहरू चाहिँ। अहिले बाबु ग्रह बिग्रिएको छ, विशेष गरी ख्याल गर्नु। अब आउने फागुनसम्म ग्रह अलिकति बिग्रिया छ, फागुनपछि बिस्तारै राम्रो हुन्छ है। अनि अरू केही छ समस्या जिज्ञासा?
1: अहिले
0: 10 बजे फोन गर्नु यही नम्बरमा मलाई। अहिले विदेशबाट बिरामी भएको छ, नआतिनुहोस्। उसलाई अहिले नेपालमा आउने, नेपाल फर्किने कुरा नगर बाबु भन्नुहोस्। अनि 10 बजे फोन गर्नुहोस् मलाई, रत्न कवच म बनाएर पठाइदिन्छु रोल्पा नै, अनि उसको कपडामा बाँधिदिनुहोस् म। अनि त्यसपछि बाबुलाई आइतबारको दिन नुन नखाने, सूर्यलाई जल चढाउने भन्नुहोस्। त्यति गरिसकेपछि नेपाल फर्किनु पर्दैन, विदेश फाप्छ, राम्रो हुन्छ, समस्याहरू बाधाहरू आउँदैन है। कलरमा यस्तो हुन्छ, रङ बाबुलाई त सेतो कलर राम्रो होस्, रङको हिसाबले हुँदैन। रङ लाएर सेतो लाएर रातो लाएर बिरामी भएको होइन, उसलाई ग्रह लागेको छ। अहिले ग्रह लागेर बिरामी भएको हो, ग्रहको शान्ति स्वस्ति गरिसकेपछि राम्रो भइहाल्छ के है।
1: अरू
0: सबै कुरा ठिक छ, दिदी भाइसँग सम्बन्ध, दाजु बहिनीसँग सम्बन्ध राम्रो छ। श्रीमतीसँग ग्रह मिल्दैन, उसको पहिलो घरबार पहिलो दाम्पत्यमा अलिकति बाधा रोकावटहरू आउने दशाहरू पनि परेको छ है। हो, त्यसको लागि चाहिँ विशेष ख्याल गर्नु, अरू चिन्ता नगर्नु, ठिक छ, राम्रै छ है त। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला है। राधे राधे। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो, छोराको विषयमा हेरेर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि तपाईँले गर्नुहोला। र विशेष गरी यो बृहस्पति अन्ध थिए नि, अन्ध भन्नुहुन्छ तपाईँहरूले चाहिँ, म चाहिँ अस्त भन्छु, बृहस्पति अस्त भएका हुन् क्या, होइन। अब हो यो बृहस्पति अस्त चाहिँ खुलिसकेका छन् है, उदाइसकेका छन्, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। वा पूजापाठ यताउता खतरा मतलब सबै थोक गर्नलाई हुन्छ, नारायण पूजाहरू गर्न खोजिराख्नु भएको छ भने पनि तपाईँले गर्न मिल्छ, त्यसमा कुनै रोकावटहरू बाधाहरू आउँदैन है। यस्तै गरेर तपाईँले चाहिँ भात खुवाइ गर्न खोजिराख्नु भएको छ, अन्नप्राशन भन्छ नि त्यसलाई, होइन, हामी अन्नप्राशन भन्छौँ, तपाईँले पनि अन्नप्राशनै भन्नुहुन्छ, कसै कसैले भात खुवाइ भन्नुहुन्छ है। हो त्यो चाहिँ विशेष गरी भदौको एक गते रहेको छ, असाध्यै राम्रो छ, फेरि हेर्नुहोस् है, भदौको एक गते असाध्यै राम्रो छ, त्यो दिन खुवाउन सक्नुहुन्छ, महिना पुग्छ भने तपाईँको बाबु नानीको है। भदौको एक गते तपाईँले अन्नप्राशन गर्न सक्नुहुन्छ, भदौमा चाहिँ तपाईँको मिल्दैन भने असोजको पाँच गतेलाई तयार भएर बस्नुहोला, भदौको एक गतेलाई पनि तयार हुनुहोस्, महिना पुगिरहेछ, समय पुगिरहेछ भने यसमा तपाईँले ख्याल गर्नुहोला विशेष गरी चाहिँ नै। अब घर बनाउन खोजिराख्नु भएको छ भने मङ्सिरको पाँच गते र नौ गते छ है, एकदम ख्याल गर्नुहोला, मङ्सिरपछि पुसमा छ अनि त्यसपछि फागुनमा छ है घर। अब गृह प्रवेश गर्न खोज्दै हुनुहुन्छ भने फागुनको बिस गते छ, घर सर्न खोजिराख्नु भएको छ कि नयाँ घरमा भने फागुनको बिस गते छ गृह प्रवेश। कुनै गुरुबाले, कुनै पण्डितजीहरूले, कुनै ज्योतिषीहरूले भन्लान् फेरि ए भइहाल्छ नि सर्दा, यसो मिलाएर सर्नु न भन्नुहोला, त्यस्तो हुँदैन, मिलाएर सर्ने भने कस्तो मिलाएर, कसले मिलाउने, तपाईँले मैले मिलाएर मिल्छ मिल्दैन, त्यो शास्त्रले मिलाउनु पर्यो नि त, नियममा चल्ने हो भने, होइन म नियममा चल्दिनँ, म यो केही पनि मान्दिनँ भन्ने हो नि त, होइन, आफ्नो खुट्टामा आफै बन्जोर हान्ने जस्तै हो, त्यो चाहिँ आफ्नो कुरा हो नि है। अब बसी भोगिसकेपछि गरिसकेपछि त्यत्रो दुःख गरेर बनाएर घरमा चाहिँ दुई महिना ढिलो सर्दा केही पनि बिग्रिँदैन, एकपटक सर्नुभयो भने त जीवनभरिलाई सर्ने हो नि फेरि, होइन, पछि गएर फेरि ए बर्बाद भएछ भन्नुभन्दा अरू केही उपाय हुन्न। त्यही भएर गृहप्रवेश चाहिँ गृहप्रवेश केही दिन गर्नुपर्छ, अन्नप्राशन अन्नप्राशनकै दिन गर्नुपर्छ, विवाह भनेको विवाहको साहित्यकै दिन गर्नुपर्छ, व्रतबन्ध भनेको व्रतबन्ध जुराएर साहित्यकै दिन गर्नुपर्छ, होइन, रुद्री अग्नि पूजा गर्दा, सत्यनारायणको पूजा लाउँदा रुद्री अग्नि हवनहरू गर्दा घरमा जुराएरै गर्नुपर्छ, पण्डितजीले भ्याउनु हुँदैन भन्दैमा जुन दिन मन लाग्यो त्यो दिन गर्नु हुँदैन, त्यो गलत कामलाई गलत भन्नुपर्छ, तपाईँले पनि भन्ने मैले पनि भन्ने हो। त्यो भएर तपाईँले घरमा पूजा पाठ गर्दै हुनुहुन्छ, पूजा लाउन खोजिराख्नु भएको छ, तपाईँको पण्डितजीले भन्नुभयो यति गते लाउने, अब त्यो दिन हो कि होइन त, छ कि छैन त भन्ने कुराहरू नर्मल हुन्छ, पात्रमा लेखेको हुन्छ, होइन, त्यसरी मिलाएर गर्नुपर्छ। तपाईँ कन्फ्युज हुनुभयो भने तपाईँले फोन गर्नुहोस् मलाई, नभए मेसेन्जरमा मेसेज गर्नुहोस्, वाट्सएपमा मेसेज गर्नुहोस्, म हेराएर अनि तपाईँको दिन त्यो दिन ठिक छ कि छैन भनिदिन्छु। लाखबत्ती बाल्न गर्दा त्यो दुःख गरेर काटेको बत्ती चाहिँ लाखबत्ती बाल्नुको दिनलाई नजुराइकन बाल्नु भयो भने त्यो चाहिँ त्यत्तिकै आगो सल्काएरै सल्किने हो, फाइदा त्यसै केही पनि हुँदैन, घाटै घाटा हुन्छ त्यसले चाहिँ। त्यो भएर विशेष ख्याल गर्नुहोला तपाईँले भन्न चाहे मैले। तपाईँले अग्नि जुन चाहिँ विशेष गरी ग्रह दशा भाग्यहरू चाहिँ तपाईँले पूजा गर्न खोजिराख्नु भएको छ भने चाहिँ रुद्री पनि गर्ने अनि त्यसपछि चण्डी पाठ पनि गर्ने हो भने चाहिँ अब दिन भनेको तपाईँको चाहिँ छैन, एउटा अठाइस गते अग्नि जुरेको छ, फेरि रुद्री जुरेको छैन, तिस गते अग्नि जुरेको छ, रुद्री जुरेको छैन। अब यो साउन महिनामा रुद्री अग्नि पूजा पाठ केही नगर्नुहोस् तपाईँले, मिल्दैन गर्नलाई क्या, जुरेको छैन, गर्न त मिल्थ्यो होला तर जुरेको छैन, गर्ने हो भने भदौमा गर्नुहोस् तपाईँले, एक गते जुरेको छ भदौको, त्यस्तै गरी तीन गते पनि पूजा लाउन मिल्छ, रुद्री अग्नि सब जुरिया छ, पाँच गते पनि गर्न मिल्छ, आठ गते पनि गर्न मिल्छ, नौ गते गर्न मिल्छ, एघार गते गर्न मिल्छ, त्यस्तै गरी तेह्र गते, त्यस्तै गरी सोह्र गते, त्यस्तै गरी तपाईँले चाहिँ गर्न मिल्छ विशेष गरी चाहिँ तेइस गते, यसरी तपाईँले गर्नुहोला है। तपाईँले रुद्री अग्नि यसो घरमा पूजा लाउनु पा हुन्थ्यो भन्ने मनमा छ भने भदौको एक गते लाउनुहोस्, अग्निको चाहिँ सब जुरिया छ, तीन गते पनि जुरिएको छ, त्यो दिन पूजा लाउन मिल्छ है, यसमा पनि ख्याल गर्नु तपाईँले भन्न चाहे मैले। अब व्रतबन्ध गर्न खोजिराख्नु भएको छ भने माघ महिना मात्रै छ व्रतबन्ध, फेरि जुर्नु पर्यो माघ महिनामा पनि, होइन, माघको पच्चिस गते व्रतबन्ध गर्न मिल्छ, एक दिन मात्रै छ माघ महिनामा व्रतबन्धको छ है, पच्चिस गते छ। अब विवाह गर्न खोजिराख्नु भएको छ भने अब असार पनि सकियो, साउन पनि सकियो, भदौमा कुरा बिहा गर्ने कुरो भएन, असोजमा पनि छैन, मङ्सिरको नौ गते, दस गते, सोह्र गते, सत्र गते, उन्नाइस गते, चौबिस गते, यसरी छ मङ्सिरमा एकचोटि विवाहको साइत भनेको मङ्सिरमा छ। अब तपाईँले यसमा पनि ख्याल गर्नुहोला विशेष गरी, होइन, दोकान खोल्न खोजिरहनु भएको छ भने चाहिँ दोकान खोल्नको लागि चाहिँ तपाईँले भदौको 14 गते 28 गते र 29 गते पनि रहेको छ है, यसमा पनि तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे। हेराएर जुराएर अनि मात्रै कामहरू गर्नुहोस्, नहेराइकन नजुराइकन काम गर्नुभयो भने दुःख पाइन्छ, घरमा झन् उल्टै नराम्रो हुन्छ, दरिद्रता आउँछ भन्छन् नि होइन, हो त्यो हुन्छ। विशेष तपाईँहरूले चाहिँ ख्याल गर्नुहोला है।

0: भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष चर्चा परिचर्चा हामी तपाईँसँग गर्नेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर, राधे राधे, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको फोन उठिसकेको छ, थाहै पाउनु भएको छैन, अनि फोन गर्छु म, उठ्दैन गुरुको फोन भनेर फेरि उहाँले नै गुनासो गर्नुहुन्छ भरे। हजुर हजुर
1: हजुर, नमस्ते। हेलो,
0: नमस्ते। रेडियोबाट टाढा जानुहोस् त, रेडियोबाट तपाईँ टाढा जानुहोस्। मैले बोलेको सुन्नु भएको छ कि सुन्नु भएको छैन?
1: नजिक भएछ क्या।
0: हो, रेडियो बन्द नगर्नुहोस्, अलिकति टाढा जानुहोस् तपाईँ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सुनौलबाट।
0: सुनौलबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
1: सुनको नाम थुमकुमारी राणा।
0: थुमकुमारी राणा, कसको विषयमा हेर्न चाहनुहुन्छ अहिले?
1: छोराको।
0: जन्मति भन्नुहोस्, छोरा कति हो?
1: छोराको 2047 साल 2 महिना
0: हजुर
1: 30 गते
0: के बार पर्छ?
1: बुधबार।
0: समय भन्नु?
1: हजुर,
0: जन्म समय भन्नुहोस्। भनेको
1: जन्म समय बिहानको 4:23
0: बिहानको उज्यालो भएको 30 गते होइन त?
1: उज्यालो भएको 30 गते।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीमती रामानुजाय 2047 साल असार कृष्ण पक्ष पर्छ, जेठमा जन्म भए पनि असार कृष्ण पक्षको बुधबारको दिन जन्म, पञ्चमी तिथिमा जन्म भएको छ। मकर राशि नाम आउँछ खेमराज, खेमराज नाम आउँछ, मकर राशि पर्छ है।
1: नाम त खेमराजै
0: हो। हजुर, अन्तराले देवगण परेको छ, घातकमा तिथि छ, चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। बाबुको लागि चाहिँ चन्द्रग्रहणको योग बनेको छ, नाग दोष परेको छ, विवाहमा दाम्पत्यमा अलिकति बाधा, एउटा आँखसँग विवाह गर्नुपर्ने कुण्डली छ, छिटो रिसाउने लिएको र स्वभावको हुने, स्वास्थ्यमा समस्याहरू आइराख्ने ग्रहहरू पनि परेको देखाउँछ। अहिले ग्रह सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को शनि भन्ने ग्रह चलेको छ, यो शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ है। शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ है भनेको मैले तपाईँलाई बुझ्नुभयो?
1: बाहिर छ,
0: हो, तपाईँले गरिदिनुहोस् न शान्ति गर्न, छोरा चाहिँदैन त, ग्रह शान्ति गर्न तपाईँले गरिदिनु भइहाल्छ नि।
1: अनि हाम्रो हामीलाई कस्तो गर्छन् त छोराहरूले, राम्रै गर्छन् कि गर्दैन?
0: राम्रै गर्छन्, नराम्रो छैन। दाजुभाइसँग ग्रह नमिल्ने ग्रह छ, अनि श्रीमतीसँग ग्रह नमिल्ने ग्रह छ। पहिलो घरबार दाम्पत्यमा समस्या, बाधा, रोकआउट आउन सक्छ। एउटा आँखसँग विवाह गराएर दोष मिलाइदिनुहोस् होइन? हजुर, अनि सधैँभरि बाहिरै बस्छन् त, नेपालमा आउँदैन अरे अब? बुझ्नुभयो? हजुर ठिकै छ, ठिकै छ, राम्रै छ। अरू केही छ सोध्न मन लागेको कुरा? उहाँले फोन गर्नुभएको थियो नवलपरासीबाट, फोन गर्नुभएको थियो सुनौलबाट, फोन गर्नुभएको थियो, अलिक बोल्नु अल्छी अल्छी गर्नुभयो उहाँले चाहिँ है। तपाईँले पनि फोन गर्दाखेरि चाहिँ साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई कन्फर्म गर्नुपर्छ, अनि बोल्न अलिक जाँगर चलाएर बोल्नुपर्छ। आफूले मात्रै बोल्ने होइन, मैले बोलेका कुराहरू सुन्नुपर्छ तपाईँहरूले क्या होइन, अनि त्यसको एन्सर पनि फटाफट दिनुपर्छ, अनि बल्ल चिना हेर्न पनि मजा आउँछ। म बोले बोलेछु, तपाईँहरू बोल्नुहुन्न, कोही कुरा सोध्यो भने एन्सर दिनुहुन्न होइन, त्यसो गर्नुभयो भने त अनि चिना हेर्न पनि अल्छी लाग्छ क्या। त्यही भएर एन्सर ठ्याक ठ्याक ठ्याक एन्सर दिनुहोस्, हो भने हो भन्नुहोस्, होइन भने गुरु यस्तो हो भन्नुहोस् होइन, त्यसो डटेर बोल्नुपर्छ नि त तपाईँहरू बोल्दाखेरि, हो कि होइन? अनि त त्यसपछि त तपाईँको चाहिँ कहाँ हुन्छ त? मैले कति भन्छु, रेडियोलाई एउटा कोठामा बजाउनुहोस्, तपाईँ एउटा कोठामा बसेर चाहिँ कुरा गर्नुहोस् बोल्नुहोस् होइन, अथवा रेडियोलाई भित्र राख्नुहोस्, तपाईँ बाहिर बसेर बोल्नुहोस्, रेडियो बाहिर राख्नुहोस्, तपाईँ भित्र जे गरे पनि गर्नुहोस् तर रेडियोबाट टाढा जानुहोस्। तपाईँले फोन गरिराखेको ठाउँमा रेडियोको आवाज नआइपुगोस् होइन, रेडियो बन्द नगर्नुहोस्। रेडियो बन्द गर्नुभयो भने के हुन्छ भन्दा, परिवारले सुन्न पाउनुहुन्न नि त फेरि तपाईँको परिवारले. परिवारले रेडियोमा सुन्न दिनुहोस्, तपाईँले फोनमा कुरा गर्नुहोस्, के सोध्न मन लागेको छ ती कुरा ट्याक ट्याक सोध्नुहोस्, राम्रो भइहाल्छ, समस्या आउँदैन भन्ने कुराहरू है. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ. काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते.
2: नमस्ते, राधे राधे गुरु.
0: राधे राधे, काँडोको बोल्दै हुनुहुन्छ.
2: म धादिङबाट, हजुर,
0: धादिङ जिल्लाबाट. शुभ नाम तपाईँको?
2: मेरो टेक बहादुर गुरुङ हो सर.
0: कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
2: म बुहारीको विषयमा, हजुर.
0: जनमिति भन्नुहोस् त, बुहारीको कति हो?
2: बुहारीको 2050 साल.
0: 2050.
2: अनि आसोपको 25 गते सोमबार, हजुर.
0: हजुर, समय भन्नु?
2: बिहान 9 बजे, हजुर.
0: बिहानको 9 बजे हो,
2: हजुर.
0: बुहारी त्यहीँ बोल्दै हुनुहुन्छ कि को बोल्नु भएको त्यहाँ?
2: म बुहारी, बुहारीको हेर्नुलाई, म ससुर गुरु, ससुरा.
0: ससुर बुवा हो,
2: हजुर.
0: ल, बुहारी पनि त्यहाँ सुन्दै हुनुहुन्छ?
2: बुहारी पनि यहीँ सुनिरहेको छ, हजुर.
0: ल, सुन्नुहोस् है, हो भने हो भन्नु, होइन भने होइन भन्नु, ठ्याक ठ्याक है.
2: हस्, म बुहारीलाई दिन्छु है, हजुर, मोबाइल.
0: ल, 2050, ल सुन्नुहोस् है, 2050 साल असोज कृष्ण पक्षको सोमबार एकादशी तिथिमा जन्म कर्कट राशि पर्छ. अस्रे सात तेस्रो चरण नाम आउँछ, डेबाट डेल कुमारी नाम आउँछ नानीको है.
2: डेल कुमारी भन्नुभयो सर?
0: हजुर, डेल कुमारी, डेल,
2: हजुर, हजुर.
0: अन्तरी राक्षस गण परेको छ, घातकमा परेको छ तिथि. द्वितीय सप्तमी द्वादशी घातक, बुधबार घातक, नम्बरमा 7 नम्बर, राशिमा वृष राशि घातक भन्ने लेखेको छ,
2: हजुर.
0: कुण्डली भाग्य ग्रह राम्रो छ, अलिक जिद्दी जिद्दी स्वभावको बुहारी होइन?
2: अलिक जिद्दी जिद्दी नै चल्छ.
0: अलिक रिसाउने, मुखले रिसाउने, मनले माया गर्ने खालको पाउनु भएको रहेछ,
2: हजुर, हजुर.
0: छोरा बुहारीको ग्रह मिलेको छैन है, छोरा बुहारी ग्रह मिलेको छैन. यो विवाह हेराएर जुराएर बिहा गरेको होइन रहेछ क्या,
2: हजुर.
0: यसलाई है, माघे विवाह गरेको नदेखेको छ, विवाह हेराएर जुराएर विवाह नगरेको देखाउँछ. माङ्गलिक पनि परेकी छिन्, माङ्गलिकको रत्न कवच तुरन्तै लाउनु पर्छ यिनले. अनि मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन, शाकाहारी भोजन गर्ने, सरकारी जागिर राम्रो छ, विदेश यात्रा राम्रो छ, फलामु सम्बन्धी काम कारोबार राम्रो हुन्छ उहाँको लागि चाहिँ. श्रीमान श्रीमतीको ग्रह अलि मिल्दैन, छोरा बुहारीको ग्रह मिल्दैन, विचार मिल्दैन यिनीहरूको भन्छ. अहिले मनमा पीर चिन्ता, श्रीमानसँग झै झगडा, मनमुटाव हुने दशा पनि परेको छ है. अहिले अलिकति विशेष ख्याल गर्नु, स्वास्थ्यमा समस्या आउँछ यो समयमा, ख्याल गर्नुपर्छ अहिलेको लागि चाहिँ नै. अब बुहारीको अब आउने असोज महिनासम्म ग्रह बिग्रिएको छ, असोज महिनापछि राम्रो हुन्छ. माङ्गलिक भनेको 12 माङ्गलिक हो, माङ्गलिक भनेको सधैँभरि हुने हो, माङ्गलिकको शान्ति स्वस्ति गर्ने, माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच धारण गर्ने. त्यसपछि बुहारीलाई राम्रो हुन्छ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ भन्ने कुरा देखिया छ. अनि कडा कडा छैन, अब छोरा भन्दा बुहारी कडा हो कि होइन? अरू अरू के सोध्न मन लागेको छ ल, भन्नुहोस् अब.
2: अरू समस्या, यो बुहारीको रोगहरू समस्याहरू के कस्तो छ दाजु?
0: त्यो त मैले भनिसकेँ दाजु, स्वास्थ्यमा समस्या आउँछ, अहिले बाधा आउँछ.
2: ए हजुर, हजुर, भन्नु
0: हो त्यो स्वास्थ्यमा समस्याहरू, बाधाहरू आउनेछ, सन्तानमा बाधाहरू आउनेछ, ग्रह दशा राम्रो छैन, माङ्गलिक पर्नु भएको छ बुहारी, छोरो माङ्गलिक हुन्न होला, अनि लग्नमा राहु छ, एकहरू अलि जिद्दी स्वभावकी हुनुहुन्छ, पेटमा समस्या हुन्छ, पेटमा पानी अलिक धेरै पिउनुपर्छ भन्नु होला क्या बुहारीलाई है. त्यति गरेपछि राम्रो हुन्छ, समस्याहरू, बाधाहरू, रोकावटहरू आउँदैन, उन्नति राम्रो, प्रगति राम्रो हुन्छ, माङ्गलिकको रत्न कवच हामी

0: त्यसपछि माङ्गलिक रत्न कवच बनाएर म पठाइदिन्छु, त लगाइदिनुहोस् बुहारीलाई। त्यसपछि धेरै कुरामा राम्रो हुन्छ, निरोगी हुने, स्वास्थ्य राम्रो, रिसलाई कम गराउन सक्ने, शान्त स्वभावको हुने, छोरा बुहारीको सम्बन्ध राम्रो हुने, सुदृढ हुने, सबै थोक राम्रो भइहाल्छ। कमाएको धन बचत हुने पनि राम्रो हुन्छ, समस्या आउँदैन। ग्रह दशाहरू कडा कडा खाला ग्रह दशाहरू परेका छन् अहिले। स्वास्थ्यमा समस्या आउने ग्रह, बिरामी हुने ग्रह, अपरेसनहरू गर्नुपर्ने दशाहरू परेको छ अहिले। ख्याल गर्नुहोस्, अहिले दशा लागिराखेको छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्याहरू केही छ?
1: अब यो मेरो बुहारीको हातमा कति समय के अरे पैसाहरू कतिको हुन्छ त सर गुरु?
0: बुहारीको हातबाट पैसा अहिले टिक्दैन, खर्च हुने ग्रह छ अहिले, धेरै खर्च गराउने ग्रह छ।
1: हजुर हजुर,
0: अहिले खर्च गराउने ग्रह दशाहरू परेको छ।
1: हजुर,
0: अब रत्न कवच लगाइदिनु भयो भने छोरा र बुहारी ग्रह मिल्छ, मिल खाएपछि बल्ल राम्रो भइहाल्छ क्या।
1: हजुर हजुर, अनि यो रत्न कवचलाई 10 बजे फोन गर्ने हो गुरु?
0: हो, 10 बजे फोन गर्नु, बनाएर म पठाइदिन्छु तपाईँको गाउँमै उही घरमै, अनि लगाइदिनु न बुहारीले दिन्न है।
1: हजुर, यही नम्बरमा फोन गरे हुन्छ होइन?
0: हजुर, यही नम्बरमा फोन गरे हुन्छ।
1: हस् हस् हस्,
0: हुन्छ, अरू सबै कुरा ठिक छ, राम्रो छ, चिन्ता नगर्नुहोस् है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो बुवाले आफ्नो बुहारीको विषयमा, ग्रह दशा र भाग्यको बारेमा जानकारीका लागि। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु है। एकदम ख्याल गर्नुहोला, आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले जानकारी गराउनुहोस्। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न गराई भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँहरूलाई गराउँदैछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। It's 7 AM।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
1: आमा, मलाई दुध है।
3: हैन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9855506359 र 9855607359।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफ
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9845082997
3: 9855109997।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: alle Stunden nun schon Radio Salus 89.8 MHz.
1: कार्यक्रम कृषि र प्रविधि
2: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा
1: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

0: पनि
1: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा
0: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र 55 चितवनको आवाज रेडियो साहिनो 89.8 MHz सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।
2: नमस्कार, म विश्वनेली अरियाल सदा झैँ आज पनि उपस्थित भइसकेको छु कार्यक्रम कृषि र प्रविधि लिएर। यो कार्यक्रम हरेक हप्ताको सोमबार विशेष समय प्रसारण हुने कार्यक्रम कृषि र प्रविधि रेडियो साइड 89.8 MHz र अभियान टेलिभिजनबाट एकसाथ प्रसारण हुने कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले विभिन्न किसिमको व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ, कहिले कृषकसँग कुराकानी गर्छौँ, कहिले विज्ञहरूसँग कुराकानी गर्छौँ, कहिले आश्रममा गएर गौशालामा गएर त्यहीको बारेमा पनि हामीले कुराकानी गरिरहेका छौँ। के कसरी गाईहरू सञ्चालन भएको छ, के कसरी उहाँले गाईहरू पाल्नु भएको छ, यो विषय पनि हामीले कुराकानी गरिरहेका छौँ गर्छौँ। र यो कार्यक्रमलाई इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइन .com पनि संसारको जुनसुकै कुनाबाट तपाईँ हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भने फेसबुकमा गएर रेडियो साइन लगइन गरेर संसारको जुनसुकै कुराबाट पनि चाहेको बेलामा हेरेर र सुन्न सक्नुहुनेछ भने त्यस्तै युट्युबमा गएर रेडियो साइन लगइन गरी संसारको जुनसुकै कुनाबाट पनि चाहेको बेलामा हेरेर सुन्न सक्नुहुने कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा विभिन्न किसिमको व्यक्तित्वहरूसँग कुराकानी गर्ने सिलसिलामा आज हामी भरतपुर महानगरपालिका वडा नम्बर 1 बागेश्वरीमा आइपुगेका
3: गाई गौशालाहरूमा पनि गएर हामीले रिपोर्टिङ गरेका छौँ। यो आश्रम, यो गौ धर्मशाला बागेश्वरी आध्यात्मिक परिषदद्वारा सञ्चालित यस गौ धर्मशालाको परिसरमा आज हामी छौँ। यहाँ लगभग 200 भन्दा बढी गाई छ यहाँ यस धर्मशालामा। यहाँ यस कार्यक्रमलाई हामीले इन्टरनेट अनलाइन र हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइन.com पनि संसारको जुनसुकै कुनाबाट पनि तपाईँ सुन्न सक्नुहुनेछ भने फेसबुकमा गएर रेडियो साइन लगइन गरी संसारको जुनसुकै कुनाबाट पनि चाहेको बेलामा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा विभिन्न व्यक्तित्वहरूसँग कुरा गर्ने सिलसिलामा हामी छौँ। यहाँ यो आश्रम योगी नरेन्द्रनाथ राष्ट्रगुरु योगी नरेन्द्रनाथले कोटिहोम लगाएर सुरु गर्नुभएको यस आश्रम बागेश्वरी आध्यात्मिक परिषद यस आश्रमले यहाँ गौ संरक्षण केन्द्र भएको छ। यो त्यहाँ त्यो बेलादेखि सुरु भएको 7 गाईबाट सुरु भएको यस आश्रममा आज लगभग 200 भन्दा बढी गाईहरू छन्। विभिन्न किसिमका दाताहरूले यो गाई व्यवस्थापनको लागि पराल, ढुटो, चोकर, नुन आदि व्यवस्था गर्नुहुन्छ। यो बागेश्वरी आध्यात्मिक परिषदको एरियामा हामी छौँ आज। यसै सिलसिलामा हामीले यहाँ गाईको व्यवस्थापन कसरी भइरहेछ, यो गाईहरूलाई के कसरी सञ्चालन गर्नुभएको छ, यहाँको व्यवस्थापन अवस्था के छ, यो विषयमा हामीले बुझ्न यहाँ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकाललाई आज हामी उहाँसँग नै यस आश्रममा आएर उहाँको अध्यक्षसँग कुराकानी सम्पर्क गरेका छौँ। नवराजजी नमस्कार। यहाँ
4: जय गौ माता। श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरेन्द्रनाथ आश्रमद्वारा सञ्चालित योगी नरेन्द्रनाथ गौ संरक्षण केन्द्र मा हाम्रो स्थानीय जातका गाईहरू संरक्षित छन्। राष्ट्रगुरु योगी नरेन्द्रनाथबाट 2043 सालबाट सुरु भएको यो अभियान अहिलेसम्म पनि हाम्रो वैदिक गाई संरक्षण गर्ने अभियान अन्तर्गतै सञ्चालित भइरहेको कुरा जानकारी गराउन चाहन्छु। यहाँ गौ संरक्षण हुँदै गर्दाखेरि गाईका वैज्ञानिक महत्वलाई अनुसारले हामी पनि केही कामहरू गरेका छौँ। सो काम भनेको गाईबाट जुन चाहिँ नि हाम्रा वैदिक गाईको अर्थ के हुन्छ भन्दाखेरि जसको जुन गाईको प्राकृतिक गुणहरू नष्ट भएको हुँदैन अथवा रैथाने जातका गाईहरू हुन्, अरू जिनहरू चाहिँ त्यसमा सम्मिश्रण हुँदैन, ती गाईहरू संरक्षण भएका छन् र उनीहरू अहिले देखिहाल्नुभयो हजुरहरूले सबै 5 घन्टा जति जङ्गलका विभिन्न जडीबुटीहरूको चाहिँ चरण गरेर पवित्र नारायणी नदीको चाहिँ जललाई पनि उनीहरूले ग्रहण गरेर आउँछन् र चाहिँ त्यसैबाट हामी सङ्कलित गरेको बिहान 4 बजेको एउटा शुभ मुहूर्तमा सङ्कलन गरेको गहुँतलाई एउटा हाम्रो पुरातन शैलीबाट त्यसलाई पूर्ण वाष्पीकरणबाट वाष्पीकृत प्रक्रियाबाट हामी चाहिँ नि गौ अर्कको निर्माण गरेका छौँ। गौ अर्कको चाहिँ नि वैज्ञानिक महत्त्वहरू धेरै छ। यसको प्याटेन्टहरू चाहिँ नि हामी यसका असली हकदार भए पनि प्याटेन्टहरू भनेको अरू देशहरूले चाहिँ नि लगिसकेका छन्। तर पनि यसको वैज्ञानिक महत्त्वहरू हामीहरूले अहिले गाई जस्तै हामीहरूले शरीरमा खाद्यान्न विभिन्न प्रकारका लवणहरू चाहिँ नि को आवश्यकता पर्दछ। अहिले हामीहरूले खाने चाहिँ नि कुनै पनि खाद्यान्नहरूमा त्यति राम्रो लवणहरू सहितको खाना खाए हामीहरूले खाएको पाइँदैन। त्यो लवणहरू पनि गौ अर्कमा पाइन्छ। विभिन्न चाहिँ पुरातन रोग भएका पेटका रोग भएकादेखि लिएर क्यान्सर पेसेन्टहरूले पनि गौ अर्क चाहिँ सेवन गरेर मलाई राम्रो भयो भन्ने गरेको पाइन्छ भने यो चाहिँ अझ बिरामीहरूभन्दा पनि यो स्वस्थ मानिसलाई फुड सप्लिमेन्टको रूपमा चाहिँ हामी प्रयोग गर्नलाई चाहिँ सुझाव दिन्छौँ। यसमा विभिन्न प्रकारका भिटामिनहरू लवणहरू रहेका हुन्छन् र चाहिँ हामीहरूले दैनिक चाहिँ एउटा जीवनमा हाम्रा जीवनमा प्रयोग गर्ने दैनिक चाहिँ खाद्यान्नमा जुन जुन चिजहरू पाइँदैन अथवा हामीले चाहिँ पाउन सक्दैनौँ त्यो चिजहरू ती भिटामिनहरू ती लवणहरू ती तत्त्वहरू गौ अर्कमा पाइन्छ। त्यसको चाहिँ हामी गौ अर्कको त्यसमा हामी चाहिँ त्यो बाहिर बट्टामा लेखेका पनि छौँ। सो अनुसारको फाइदाहरू छ र यसलाई चाहिँ हामी अहिले विभिन्न प्रकारको हामी चाहिँ विषादी भएका तरकारीहरू विषादी भएको खाद्यान्नहरू प्रयोग गर्छ खान्छौँ। एक मात्र चाहिँ हाम्रो चाहिँ ती चाहिँ विषादीहरूबाट हाम्रो शरीरमा टक्सिनहरू चाहिँ जम्मा हुन्छ। त्यो टक्सिनहरूले विभिन्न प्रकारका रोगहरूलाई उत्पादन गर्छ र चाहिँ गौ अर्क सेवन गर्यो भने ती टक्सिनहरू चाहिँ हाम्रो शरीरबाट निकाल्ने काम गर्छ। त्यसकारणले विभिन्न रोग नै लाग्न दिँदैन भन्न खोजेको चाहिँ त्यो कारणले हो र गौ अर्कको सेवन गर्ने बानी गरौँ, आफ्नो शरीरलाई स्वस्थ चाहिँ गरौँ। राष्ट्रगुरु योगी नरेन्द्रनाथले भन्नुहुन्थ्यो विभिन्न चाहिने जडीबुटीहरूबाट चरण भएर आएका गाईहरूको गौ गहुँत नै जाने सर्वप्रिय छ। त्यस कारणले हामी गहुँतलाई पनि हामी वाष्पीकरण प्रक्रियाबाट पूर्ण रूपमा ब्याक्टेरिया रहित बनाएर निकालेका छौँ। सो सेवन गर्न हुन म सबै सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। जय गौ माता।
3: यहाँ करिब कति गाई छ यो सब?
4: अहिलेसित हामीसित करिब 250 वटाको पुग्नपुग चाहिँ नि गाईहरू चाहिँ नि छ र चाहिँ नि अहिले हाम्रो चाहिँ नि 2043 सालमा 7 वटा गाईबाट सुरु भएको हो भने अहिले हाम्रो करिब 250 वटा चाहिँ
3: कसरी व्यवस्था भएको छ? यति धेरै गाईहरूलाई दाना चोकर घाँस पराल विभिन्न कुराहरू आवश्यकता पर्छ, व्यवस्थापन कसरी गर्नु भएको छ?
4: वास्तवमा यो कुरा महत्त्वपूर्ण कुरा हो। गाई जबसम्म हाम्रो शास्त्रले पनि भनेको छ गाईको रक्षा भयो भने मात्रै वैदिक सनातन धर्मको रक्षा हुन्छ। त्यस कारणले चाहिँ नि यो चाहिँ नि मर्म हाम्रो चाहिँ यो वरिपरिका जनस्तरमा चाहिँ नि यसको भाव मानिसहरूमा परेको छ। त्यसै कारणले यो गौशालामा आएर दैनिक सेवा गर्ने, मासिक सेवा गर्ने, वार्षिक सेवा गर्ने र चाहिँ आफ्नो अनुकूल पर्दाखेरि चाहिँ सेवा गर्नलाई प्रशस्तै चाहिँ भक्तजनहरू आउनुहुन्छ र उहाँहरूको कारणबाट नै चाहिँ यहाँ यसको चाहिँ गौ ग्रासको चाहिँ व्यवस्थापन, दाना चोकरको व्यवस्थापनदेखि लिएर यसमा गौसेवकहरूको चाहिँ व्यवस्थापन, गाईको औषधिको व्यवस्थापनदेखि लिएर सबै कुराको व्यवस्थापन चाहिँ अहिले जनस्तरबाटै भएको छ। हामीहरूले अहिले जनस्तरबाटै गौसेवामा चाहिँ गर्न सफल भएका छौँ र प्रशस्त मानिसहरू जोडिनु पनि भएको छ र हाम्रो अनुभवले के बताएको छ भन्दाखेरि अबको 15-20 वर्ष पछाडि गौसेवा गर्ने मानिसहरूको हामीहरूले अहिले हाम्रा पुस्तालाई सेवाको भावलाई चाहिँ नि पुस्तान्तरण गर्न सक्ने कि नसक्ने भन्ने अवस्थामा चाहिँ नि गर्दाखेरि बडो एउटा निकै गहिरो खाल्टो हामीहरूले देखेका छौँ। त्यति सहजताका साथ हाम्रो चाहिँ नि गौ सेवामा हाम्रो भावी पुस्तालाई जोड्न सकिँदैन कि भन्ने कुराको चाहिँ नि हामी एउटा निष्कर्षमा छौँ। त्यस कारणले 15-20 वर्ष मात्रै होइन वैदिक सनातन काल भनेको अनन्तकालसम्म छ र ती अनन्तकालसम्म वैदिक गाईहरू संरक्षण हुनुपर्छ भन्ने उद्देश्यले हामीले एउटा महाअभियानको पनि एउटा थालनी गरेका छौँ। सो महाअभियान भनेको गाईलाई दीर्घकालीनसम्म व्यवस्थापन गर्नको लागि एउटा चाहिँ अक्षय कोषको चाहिँ कन्सेप्ट चाहिँ लिएका छौँ। जुन जो भक्तजनले 11,100 भन्दा बढी म चाहिँ यो अक्षय कोषमा दान गर्छु भनेर कसैले चाहिँ इच्छा व्यक्त गर्नुहुन्छ र हामीलाई उहाँहरूले सेवा गर्नुहुन्छ भने उहाँहरूको रकम हामी चाहिँ अक्षय कोषमा कहिले पनि नमासिली खातामा चाहिँ हामी राख्दछौँ। त्यसबाट प्राप्त हुने ब्याजले उहाँको नामबाट दैनिक एक चिम्ती भए पनि गौग्रास उहाँको जीवन पर्यन्तसम्म सेवा भइराख्छ र यसले र उहाँलाई हामी चाहिँ आजीवन सदस्यताले सम्मानित गर्छौँ। त्यस्तै 1,01,000 भन्दा बढी दिने दाताहरूलाई हामी उहाँहरूको नामबाट दैनिक एकमुठी भए पनि गौग्रास चाहिँ जीवन पर्यन्त उहाँहरूको नामबाट सेवा हुन्छ र उहाँहरूलाई हामी संरक्षक रूपले चाहिँ संरक्षक सदस्यताको रूपमा सम्मानित गर्छौँ। यो अभियान हामीले 1,02,00,000 रुपियाँ भन्दा बढी गौ संरक्षण केन्द्रको अक्षय कोष खातामा चाहिँ हामी पुर्याइसकेका छौँ र यो अभियानलाई अब हामी महाअभियानको रूपमा चाहिँ अगाडि बढाउँदै 10 करोडको अभियानमा चाहिँ हामी लागेका छौँ। समितिको रूपबाट 1 करोड अभियान सम्पन्न गर्न सक्यौँ भने अब मलाई लाग्छ हामी सबैजना जसले गाईलाई चाहिँ एउटा चाहिँ आफ्नो माताको रूपमा स्वीकार गर्नुहुन्छ, गाईलाई वैदिक सनातन धर्मको मेरुदण्डको रूपमा स्वीकार गर्नुहुन्छ, उहाँहरू सम्पूर्णले यो महाअभियानकोमा एउटा भाग लिएर अथवा गाई र जनलाई जोड्ने काममा सबैजना लाग्नुहुन र यसको 10 करोड अभियान भयो भने अबको 15-20 वर्षपछि पनि यी गाईहरू न्यूनतम रूपले हामी चाहिँ सेवा गर्न सकिन्छ भन्ने चाहिँ कन्सेप्टमा छौँ। अहिलेसम्म हामी चाहिँ सबै यो क्षेत्रका मात्रै नभइकन मलाई लाग्छ पूर्व झापादेखि पश्चिम महाकालीसम्म र चाहिँ तपाईँको उत्तरदेखि दक्षिणतर्फका सबै नेपालभरिका चाहिँ भक्तजनहरू आएर गौ दर्शन गर्ने र गौ सेवा गरेको पाइन्छ। जय गौ माता।
2: के अरे यो जङ्गलमा यी देखिरहेको चाहिँ गाईहरू यी करिब करिब आश्रमबाट 10 बजे बाहिर आउँछन् यी गाईहरू पर्नलाई बेलुका दिनभरि चढेर बेलुका 5 बजे 5:30 बजेको चढेर सबै मेरो आश्रममा फर्किने यहाँहरूले जानकारी पनि दिनुभएको छ यहाँ गाई हिरालुहरूले। गाईहरू चढ्ने भनेको दैनिक 10 बजेदेखि 5 बजेसम्म जङ्गलहरू घुमेर जङ्गलका जडीबुटी खाएर चरण गर्छन्। यही जडीबुटी खाएर चरी भएको हुनाले यहाँ गाईको कुनै गाईका लोकल गाईको पिसाबबाट यहाँ गौ अर्क पनि भन्ने गरेको हुन्छ। गौ अर्कको विषयमा पनि केही समयपछि हामी त्यो गौ अर्क कसरी बच्छ विषयमा पनि यस्तै केही समयपछि हामी त्यहाँ पुग्नेछौँ। अहिले त हामी गाई चरिरहेको छ नि लोकल गाई एकदम लोकल जातका गाई चरिरहेको छ। गाई चरेको ठाउँमा चाहिँ जङ्गलका घाँस पात इत्यादिहरू खाएर चरेका छन् यी गाईहरू।
5: दाई नमस्ते। हजुर कसैको नाम? बोधिराज। घर कहाँ नि हजुरको? टाढी पर्छ है। कति वर्ष भयो नि यो गाईको सेवामा लाग्नु भएको? हजुर भर्खर भर्खरै भयो है। कस्तो लागिरहन्छ नि तपाईँलाई गाईको पेसामा लाग्दा? हजुर तपाईँले चलाउने गाईहरूको नाम चाहिँ के छ नि?

कस्तो अनुभव हुन्छ? ठिकै छ है, रमाइलो भएको छ, गाई भएको छ, फर्केर आउँछन् होला नि फेरि। आश्रममा गाई चलाउँदा राम्रै हुन्छ।

0: कति बेला निस्किनुहुन्छ, बेलुका कति बजे फर्किनुहुन्छ नि?
1: गाई हामीले खोल्ने त 10 बजे खोलेको हुन्छ, बेलुका चाहिँ 5 बजे 5:30 हुन्छ, कहिले 6 बज्छ बनमा गएको गाईको, त्यति 4:30 उठा।
0: यसरी गाईसँग सामिप्यता गाँसिरहँदा गाईका ती मनोभावनाहरू पनि बुझिन्छ होला है?
1: बुझिन्छ,
0: गाईले के खोजेछ बुझिन्छ सबै कुराहरू,
1: खाने कुराहरू, अब सँगसँगै यसो मृगहरू, कहीँ बाघ चितुवाहरू भयो बन्नु हुने, यिनीहरूले आफै थाहा दिन्छ। एउटा चाहिँ गुरु एकातिर भाग्यो भने सबै गुरुकै

0: हजुरको यो गोबरको कति प्रकारका छन्, दैनिक उत्पादन कति
1: भन्नाले हाम्रो प्रकार एउटै हो
0: हजुर, त्यसले गर्ने कामहरू
1: यसले गर्ने कामहरू अब अल्सर क्यान्सर ग्यास्ट्रिक यसको अब उसमा एसपी हुन्छ भन्दाखेरि यसले हामीले बिहान जुरुक उठेर हामीहरूले बिहान जुरुक खाने पेटमा दुई बिलको खाने
0: हजुर कुन चाहिँ हो
1: यो चाहिँ
0: यो चाहिँ है
1: हजुर गाउँघरको यो खानी भयो यो चाहिँ छालामा बनाउनु भयो
0: हजुर
1: यो चाहिँ फेरि छालाको लागि
0: हजुर
1: यसले यसले के गर्छ दाग भएको खटिरा भएको घाउ भएको नहुँदाखेरि अलिक एकदम राम्रो
0: बाहिरी प्रयोगको लागि कि भित्री प्रयोगको लागि पनि हुन्छ यो छाल
1: हुन्छ यो
0: भित्री प्रयोगको लागि पनि हुन्छ
1: यो भयो
0: हजुर
1: बाहिरी प्रयोगको लागि यो भयो
0: हजुर
1: यसरी गरिन्छ
0: हजुर
1: हामीले उत्पादन गरेको अहिले 12-15 वर्ष भयो यसको
0: हजुर
1: अहिले मैले घरमा आएको पनि 10 वर्ष पुरा हुन्छ
0: हजुर
1: अहिलेसम्म म कस्टमर आउनुहुन्छ उहाँले यो देशबाट केही खराब भयो भनेर भन्नुभयो होइन टाटाबाट नै आएर आउनुहुन्छ
0: हजुर
1: हाम्रो बिहान 3 बजेदेखि हामीले 6 बजीसम्म खान्छौँ फेरि बिहान दिउँसोको काम लाग्दैन चरेको गाई हुनु पर्यो लोकल हुनु पर्यो त्यसो गर्दा हाम्रो चरेका गाई लोकल गर्दाखेरि त्यसरी हामीले बनाउने भएर अनि सबलाई यो खानी खेतीलाई खराब भएको छैन राम्रो
0: बिहानको पहिलो प्रहर
1: 3 बजेदेखि 6 बजेदेखि
0: हुनु पर्यो

0: सागहरू लगाएर खाएर सबै सन्तुष्टै हुन्छ खानेको मान्छेहरू, बिमार पनि ठिक आउँछ, क्यान्सर
1: सम्झ।
0: यो चाहिँ यो पनि गोबरकै हो। यो चाहिँ के भन्दा सिल छैन यसमा, यो किन पहिले एक लिटर लान्छन् भन्ने आउँछ नि, यसलाई हामीले 200 पकाएर
1: दिन्छौँ।
0: यो अब यसको के भन्दा सिल भयो, यसको लेबल भयो, यसको यसलाई 200 पर्छ,
1: 200
0: यो अलग भयो।
1: हजुर,
0: अब यसलाई फेरि हामीले त्यहाँ पनि यसैबाट बनाउँदाखेरि बसेको यो यस्तै हो गोबरकै, यो चाहिँ अलिक बाक्लो भयो, यसले किन खालाको लागि यसले लगाउने अथवा तपाईँको दाल भएको सिलाएकोमा पनिर लगाउने पनि हेर्नु यसैको लागि यसरी गरेर अहिले हामी एकदम राम्रो भयो।
1: हजुर हजुर, दैनिक उत्पादन
0: दैनिक हाम्रो यस्तो हुन्छ, बिक्री अनुसार
1: अब
0: भेले बनाएर पहिले स्टोग्राफर चुनाव बिग्रिन्छ।
1: हजुर,
0: जस्तो अब 100 स्टोर नभने हामीले फेरि बनाउन सक्छौँ।
1: हजुर,
0: अब दिनमा हामीले 40-50 लिटर बनाउँछौँ।
1: हजुर,
0: 40-50 लिटर यसमा हाम्रो 25-30% निक्लिन्छ।
1: हजुर,
0: अरू चाहिँ हाम्रो यसमा निक्लिन्छ, यति गरेपछि हाम्रो 5-6 लिटर यसै जान्छ।
1: हजुर,
0: यसलाई फेरि गर्ने मान्छेलाई हामीले अब तलब दिनु पर्यो, थाप्नेलाई दिनु पर्यो, त्यसपछि आएपछि दाउरा चाहियो।
1: यो गोबरको सेवनको बारेमा बताइदिनुहोस् न, कसरी सेवन गर्ने हामीले?
0: यो सेवन हामी जुरुक उठेर खाली पेटमा,
1: हजुर,
0: यस खाली पेटमा 2 रुपियाँ लिने।
1: हजुर,
0: 2 रुपियाँ ल्याइसकेपछि यसको 10-15 मिनट चाहिँ हामी केही नखाने, पानी सानी पनि नपिने। त्यसपछि अरू तपाईँले जे खान छ, घुम्नु छ, पानी पिन हुन सबै हुन्छ, बिहान जो यो सबभन्दा खाली पेट पठाउनु पऱ्यो। अन्त बेलुकी सुत्दाखेरि सुत्ने बेलामा जब हामी बिस्तारामा गयौँ त्यहाँदेखि 2 रुपियाँको खाएर सुत्नुहोस्, त्यसले भइरहन टोइलेटहरू यताउति ग्यास्ट्रिक अथवा जेवाको पनि त्यसले राम्रै निकालिदिन्छ, सब ठिक गर्छ। त्यसो भएपछि बिहान 2 रुपियाँको, बेलुकी सुत्ने बेलामा 2 रुपियाँको, मासु खाँदा पनि खानु भएन।
1: कति घन्टासम्म खानु भएन?
0: माछा मासु खाएको त अब बिहान उठेर खाइयो त खाइहाल्यो, अब बेलुकी दिउँसो माछा मासु खायो भने बेलुकी
1: नखाने है। यो छालाको गोबरको बारेमा कसरी प्रयोग गर्ने त्यो अलिकति बताइदिनुहोस् न।
0: के गर्ने भन्दा तपाईँको जहाँ चिलाउँछ त्यसलाई अलि धेरै तपाईँले कन्याउनुहोस्, अलिअलि रगत जस्तो निकालेर लपक्क लगाउनुहोस्, एकछिन घाममा अथवा यसो सुकाउनुहोस्, त्यसले त्यसै गर्छ, त्यसमा तेल साबुन नलगाउने।
1: हजुर,
0: यसमा
1: हजुर
0: त्यो गरेपछि यसले एकदम राम्रो भइरहेको।
1: कति समयसम्म हामीले प्रयोग गर्ने यसको चाहिँ?
0: यसको 1-15 दिन अथवा तपाईँले अब कपालको लागि पनि यसले मार्न पनि सक्छ, चाँग भएको सबै घाउलाई, त्यो भित्रको लागि यो भयो, बाहिरको लागि यो
1: भयो।
0: यसबाट तपाईँको थाइराइड, प्रेसर, सुगर यसलाई पनि भइरहेको छ।
1: सन्चो भएको
0: मलाई एकदम रिपोर्ट आएको छ, मान्छेले अहिले यहाँ दैनिक 15-20 लगिरहेछन्, आउनुहुन्छ लानुहुन्छ, गार्ड गर्ने सबै हामी संस्कृति छौँ, बहुत राम्रो भयो भन्ने कुरा गर्नुभएको छ।
1: यसले स्थानीय रूपमा त यसको उत्पादन भएको छ, बजारीकरण पनि स्थानीय रूपमा भएको छ, यसले चाहिँ अन्तर्राष्ट्रिय रूपमा आफ्नो उत्पादन कतिको बिक्री वितरणको लागि कसरी?
0: यस्तो छ हाम्रो के भन्दा यही गौसेवाको लागि हो, हामी यसको अन्तर्राष्ट्रियतिर पनि हेरिरहेको छ, चाइनी मान्छे यहाँ
1: आउनुहुन्छ,
0: अब हामीले त्यो बिजनेस अनुसारबाट
1: छैन, त्यो
0: धर्म अनुसार
1: एकदम एकदम
0: धर्म, अब हामीले बिजनेसै तरिकाले गर्ने भने त हाम्रो धेरै हुन्थ्यो, त्यत्रो गरिएको छैन।
1: सम्पूर्ण जति पनि रेडियो सुनेर बस्नुभएका आरएनएस श्रोताबृन्दहरू यो प्रयोग गर्न चाहनुभयो, यो मलाई चाहियो भन्यो भने उहाँहरूले कसरी सम्पर्क गर्न सक्नुहुन्छ?
0: सम्पर्क मेरो यो 72 नम्बर छ, त्यो 98-43-850 सम्पर्क गरे पनि म यही बागेश्वरी नै हुन्छु, यदि उहाँहरूलाई चाहियो र आउन पर्यो भने बागेश्वरी आउनुहोस्, तपाईँहरूलाई हामीले बताउने कुरा बताएर तपाईँलाई यो दबाई गर्न सक्छौँ हामीले। तर मलाई यति बदल चाहियो भन्नुहुन्छ नि ठ्याक्कै बागेश्वरीको यो बिनाको आश्रमको ठक्कै गेटमा आउनु भने तपाईँलाई अब यसमा हामीले के गर्छौँ भने बिहान 3 बजेदेखि 5 बजेसम्म गहुँ थाप्छौँ, त्यसपछि ल्याएर यसमा सङ्कलन गरेर 40-50 लिटर हालेर हामीले तलबाट आगो लगाउँछौँ, त्यो आगो लगाइसकेपछि त्यसमा पाकेर फिन आउँछ, एकदम फिन आयो भने त्यसलाई काटेर कति लिटर जान्छ फिन हो, त्यसलाई फालिसकेपछि हामीले यो ढकना ल्याएर लगाउँछौँ ट्याक्कै, यो ढकना यहाँ लगाइसकेपछि यसमा खाप पनि छ, त्यसपछि त्यो भाप चाहिँ यसबाट यो भित्रमा आउँछ, यहाँ आइसकेपछि उताबाट यो पानीले ठन्डा गरेर यहाँ झर्ने हो, त्यसरी बनाएर हामीले यो आयुर्वेदबाट गरेका छौँ हामीले। अहिलेसम्मलाई यो यस्तो भयो भन्ने अहिलेसम्म भएको छैन, राम्रै तरिकाले चलेको छ, अहिलेसम्म लाने मान्छे पनि यहीँ आएर लानुभएको छ, उहाँहरूलाई शङ्खा होला यसरी उठाएर भर्छन् होला भन्न पर्दैन, हामी पकाएर यसरी दिन्छौँ।
1: प्रशोधनको समय कति यति लाग्छ?
0: हाम्रो 5 घन्टा लाग्छ, यो समय चाहिँ धेरै लाग्छ किन ठुलो झर्दैन, अब त्यो तरबाट बाफबाट पानी बनाएर झार्नुपर्ने हुँदाखेरि एकजनालाई हामीले त्यो गर्ने मान्छेलाई 700 रुपियाँ दिन्छौँ एक दिनको, उसले 5 घन्टा 6 घन्टा गऱ्यो भने, त्यहाँबाट गहुँ थाप्नेलाई हामीले 10 रुपियाँ लिटर दिन्छौँ, यो जति 40 भयो भने 400 दिन पऱ्यो, 50 भयो भने 500 दिन पऱ्यो, त्यसरी हामीले पैसा दिएर राख्छौँ, आफू आएर खप्न त सकिन्न, तिन बजी खप्नु पऱ्यो। जुन दिन फेरि गाई चराउन जाँदैन जङ्गलमा, तपाईँहरू जङ्गलमा पनि गाई पनि देख्नुभयो, जङ्गलमा गएन भने हामीले त्यो देख्ने बनाउँदैन।
1: भनेपछि हजुरको जुन गाई बिरामी पनि हुन्छ, हामीले बिरामी गाई पनि थाप्दैनौँ,
0: किन भन्दा डक्टरले चेक गर्छन् महिना महिना आएर, जुन बिमारी छ त्यसको हामीले अहिले थाप्दैनौँ, गोरु पनि थाप्दैनौँ, जो भर्खर बिहाएका पनि थाप्दैनौँ, जो कोर्ली छ, जो बकेर्नो गाई छ, जो कालो गाई छ, सर्पट फेरि कालो गाई त राम्रो हुन्छ, त्यसरी हामीले छानेर 300 मध्येबाट छानेर त्यति बनाउँछौँ। अनि बिहान 3 बजी जाँदा के हुन्छ भने कोठामा तपाईँले हामी 10-12 वर्ष गर्नु थालेको गाई एक घन्टा उठ्नुहुन्छ, फेरि बाबुनी लाने भने एक घन्टा कोठालाई आए थाप्नमा भनेर एक घन्टा उठेर त्यसरी पिसाब दिन्छ गाई। अब हामी भने जनजरहरू छ, उनी हामी उठ्दैन, त्यसरी गरेर हामीले यसमा गरेर बिहान ठ्याक्क अब उठ्ने बेलाको चाहियो हामीलाई, त्यो अहिले पछिको फेरि दिउँसोको हुँदैन, पानी सानी खायो भने त्यसको दबाई लाग्यो,
1: बिहानी प्रहरको चाहियो,
0: बिहानी प्रहरको चाहियो। त्यसो गर्दा उहाँहरूले देख्नुहोस् मिसिन यही हो, यसरी बनाउँछौँ भन्ने तरिका, उहाँहरूलाई शङ्का गर्नु परेन, आएर लगिदिनुहोस् खानुहोस्, बागेश्वरीमै आउँदाखेरि तपाईँलाई जति चाहियो उपलब्ध हुन सक्छ। उहाँहरूले मान्छेलाई मात्रै होइन, यसलाई तपाईँले बेला पतेला भयो, साग भयो, बिरुवा भयो, फुलमै लगाउन सक्नुहुन्छ उहाँहरूले, यसले के गर्दा पेपासिनको काम गर्छ, मेटासिनको यसले गर्यो भने एकदम कालो भएर निक्लिन्छ, यो लहर छिट्न भयो, 10 लिटरमा तपाईँको 1 लिटर हालेर छिट्नुभयो भने त्यसरी चाँडै नै त्यो एकदम कालो उज्जवल भएर अर्ग्यानिक भएर निक्लिन्छ। 1 लिटर हामीले यसलाई अहिले सहरमा बेच्दैछौँ, उहाँहरूलाई सस्तो पनि पर्छ, 10-12 रुपियाँ बनाउन सक्नुहुन्छ उहाँहरूले आएर।

0: toilets on the Nuncha Radio Silo 89.8 MHz.
1: सूचना सूचना सूचना एक भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको मिति 2083 साल साउन 29 गते शुक्रबार समय बिहान 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
0: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909059 98550-60359 र 98550-67359
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज
6: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थिति सम्मका विषयमा छलफल शुरू भएको थियो। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनैतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। त्यसै गरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। बैठकमा 15 महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अध्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठन लगायत विषयलाई छलफलका लागि अघि सारिएको छ। प्रचार प्रसार, भोजन तथा आवास, मंच व्यवस्थापन लगायत उपसमिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेण्डामा राखिएको छ। हिन्दू मान्यता अनुसार साउन महिना भगवान शिवसँग जोड़िएको महिना हो। साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डुको पशुपतिनाथ सहित देशभरका शिवालयमा हिन्दू श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। साउन महिनामा पवित्र नदी तालबाट जल लगेर शिवालयमा चढ़ाउने तथा बोलबम मेला पनि लाग्ने गर्दछ। बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो रहेको छ। विशेष गरी अन्तिम दिन काठमाण्डुको सुन्दरी जलबाट ल्याइएको जल पशुपतिमा चढ़ाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले हिन्दूहरूले विशेष रूपमा लिने गरेको संस्कृतिविदहरूले बताएका छन्। विशेष गरी साउने सोमबारमा भगवान शिवको व्रत एवं पूजा गर्ने चलन छ। पार्वतीले साउन महिनामा निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेष गरी हिन्दू महिलाले यसलाई बढ़ी महत्व दिने गरेका छनृ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अविरल वर्षा बाढ़ी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहान 6 बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सड़क खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका हुन्। कोशी प्रदेशको भोजपुर स्थित मध्य पहाड़ी लोकमार्गको बोखिममा बाढ़ीका कारण सड़क एकतर्फी सुचारू रहेको छ भने अर्को वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। त्यस्तै इलामको राजदुवाली स्थित मेची राजमार्गमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरूद्ध छ र त्यहाँ पनि अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ। बागमती प्रदेशमा पहिरो र का कारण धेरै सड़क प्रभावित भएका छन्। काभ्रेको खुर्कुट मुतालथो कटुञ्जी विशेष सड़कमा सम्भावित बाढ़ीलाई ध्यानमा राखी साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म अवस्था विचार गरी सुचारू गरिनेछ।
4: नेपाली बहस
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: लक्ष्य र पाचा अनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी समेत दिइसकेका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै सभापति लामिछानेले सरकार बाटोबाट विचलित भए राजनैतिक दलकै तर्फबाट चाहिँ हस्तक्षेप हुने उनले संकेत गराइसकेका छन् र विशेष गरी नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको समेत आरोप लगाइरहेका छन्। आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिवत सम्बद्ध प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा समेत नाग्दै गएको आरोप लगाएका छन् भने नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गम्भीर राजनैतिक अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइसकेका छन्। क्युबामा सम्पन्न कम्युनिष्ट तथा मजदूर पार्टीहरूको 25 औं अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ग्यावालले राजनीतिक अवस्थाको अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइरहँदाखेरि अहिलेको नेपालमा अब राजनीतिक स्थायित्व हुन्छ र सुशासन आउँछ जनताले सुख पाउँछ त भन्ने खालका धेरै प्रश्नहरू यतिखेर रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौं पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे। नेपाली कंग्रेसका सभापतिको आक्रामक अभिव्यक्ति यतिखेर आएको छ, अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन, नागरिकमा ठूलो निराशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन, प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउने कुरा ठिक थिएन, आठवटा एजेण्डाहरूमा हामी छलफल गर्ने कुरा चाहिँ यतिखेर बताइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेश बारे आक्रामक अभिव्यक्ति समेत दिए। केन्द्रीय समिति बैठकको शुरूआतैमा उहाँले पार्टीभित्रको आर्थिक अवस्था, आगामी 15 औं महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट समेत पारेका छन्। आदरणीय श्रोता, कंग्रेसभित्रको आन्तरिक विवादको मुख्य जड़ मानिने क्रियाशील सदस्यताको विवाद अझै पनि 28 जिल्लामा कायमै रहेको पाइएको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत गरेको पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न 28 जिल्लाका 60 भन्दा बढ़ी निर्वाचन क्षेत्र र स्थानीय तहमा सदस्यता सम्बन्धी विवाद टुङ्गिन बाँकी देखिएको समेत बताएका छन्। आदरणीय श्रोता, अहिलेको अवस्थामा नेपाली कंग्रेसको विवाद अब बत्तर हुन्छ त फेरि आधिकारिकताको विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ। यसले पार्टीलाई एक डेक्का बनाउँछ वा पार्टीलाई यसले विभाजनको अन्तिम खाडलतर्फ डोर्याउँदैछ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ आदरणीय श्रोता, सर्वोच्चमा कानून व्यवसायलाई बार लगाइएको छ। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायले सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी र प्रधान न्यायाधीश सहित बहालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएकाहरूलाई चाहिँ बार लगाइएको विषय देखेर आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ आदरणीय श्रोता। नेपाली बहस आजको विशेष यो परिस्थितिमा हामी नेपालका राजनीतिक दलहरू अब सचिन्छन्, अब नेपालका राजनीतिक दलहरू सुध्रिन्छन्, नेपालका राजनीतिक दलहरूले जनताको भावना अनुसार काम गर्छन्। आजको नेपाली बस यिनै फेरिफेरीमा रहनेछ र आफ्नै व्यवहारले प्रधानमन्त्री एक्लिएको कुरा पनि यहाँलाई जानकारी भइसकेको छ। दानको आडमा डिम्ब कारोबार रहेको छ, कानूनमै छैन स्पष्टता। अहिलेको अवस्थामा 17 वर्षीय किशोरीका परिवारले अवैध डिम्ब निकालेको आरोपमा डाक्टर नूतन शर्मा सहित बिचौलियाहरूमाथि अनुसन्धान गर्नुपर्ने माग सहित साउन 1 गते प्रहरीमा जारी दिए। असार 14 गर्पु स्थित बीएनबी अस्पतालको आईबीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको परिवारको आरोप छ। किशोरीलाई 30,000 रकम दिएर डिम्ब निकालिएको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। लमजुङ घर भएर इमाडोल बस्दै आएकी राधिका गोतामेले ती किशोरीलाई डाक्टर शर्मासँग भेट गराएको पनि खुलेको छ। परिवारले उनीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् भने यो एउटा किशोरीमाथि गरिएको एउटा अमानवीय व्यवहार, किशोरीमाथि गरिएको यो अमानवीय कर्तुत्वले गर्दाखेरि आज डाक्टरहरूमाथि पनि धेरै आक्षेपहरू आएका छन्। डाक्टर नूतनलाई बयान दिएको छ प्रहरीले। हाले श्रोता, यो डिम्ब तस्करी एउटा नेपालको भयावह रोग बन्दै गएको छ। यस्ता तस्करीमा संलग्नहरूलाई, आरोपी अपराधीहरूलाई कानूनको दायरामा ल्याउनु पर्दछ भन्ने खालका विषय पनि आएका छन्। 1 महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको खबर पनि आयो। कोशी प्रदेशमा 6 जना, प्रदेशमा 2, लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ। इन्सेफ्लाइटिसबाट तपाईँहरू जोगिनुपर्छ, किनभने स्वास्थ्यको यतिखेर ख्याल गर्नुपर्छ। आज श्रोता, आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ र आत्महत्या दृष्टान्त सम्बन्धी सर्वोच्चको नयाँ व्याख्या छ। ठोस प्रमाण बिना दोषी ठहर गर्न नमिल्ने तर्क पनि यतिखेर आएको छ। आत्महत्या दृष्टान्तमा आरोपै लाउँदैमा कुनै मान्छेले निकै दुःख पाउने एउटा परिस्थिति थियो, समस्या थियो। त्यसले अबको दिनमा आत्महत्या दृष्टान्तको मुद्दा त्यतिकै लाउन नमिल्ने विषय पनि यतिखेर आएको छ। आजको नेपाली बसमा यही विषयमा छलफल गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्राम पछि

0: web surfer, a bakarkarna fast internet.
1: Yo Nepali radio network.
2: Haro bishayma, zaro bahas, Nepali bahas. Yes, Nepali bahas ka saath ma.
3: Priti tayari chau chau. Global Ivy Bank, Sabai Kalaki Bank,
4: East Home Internet. यतिखेर हाम्रो बैठकमा वरिष्ठ अधिवक्ता कानूनका जानकार ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ. ध्रुवलालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: नमस्कार.
4: अहिले पछिल्लो समय सरकारबाट न्यायालय त्रसित भएको हो कि न्यायालयबाट सरकार त्रसित भएको हो?
5: यो दुईटै कुराहरू छ समानान्तर हिसाबमा. मैले निष्पक्ष रूपमा कानूनको विद्यार्थीको रूपमा भन्नुपर्दा सरकारको गतिविधि हेर्दाखेरि पनि सरकार जस्तो ढङ्गले चलाएको छैन. र न्यायपालिका त मैले वर्षौं अगाडिदेखि, म विदेशमै छँदादेखि पनि यो राजनीतिक कब्जामा गएको छ भनेर लेख्ने बोल्ने मान्छे हुँ. न्यायपालिकाले पनि जस्तो किसिमको आफू हुनुपर्ने त्यसरी आफूलाई सञ्चालन गर्न नसकेको अवस्था हो. यसका वर्गेलकै उदाहरणहरू हामीसित छ.
4: जस्तो न्यायपालिका किन यस्तो अवस्थामा आइपुग्यो अहिले?
5: यो अवस्थामा आइपुग्ने कुरालाई आम नेपालीहरूले जान्नुपर्ने हो भने न्यायपालिकामा न्याय परिषदले नियुक्ति गर्छ, सिफारिस गर्छ भने त संवैधानिक परिषद हो. न्याय परिषद नबन्दै 11-11 जना न्यायाधीशहरू कल्याण श्रेष्ठहरूको पालनमा नियुक्ति हुँदाखेरि पनि न्याय क्षेत्रका मान्छेहरू नबोलेको, वकिलहरू नबोलेको, बुद्धिजीवीहरू नबोलेको, आम नागरिकहरूले थाहै पाउन नसकेको यथार्थता हो. त्यसकारण त्यसरी नै न्यायाधीशहरू नियुक्ति हुँदै आए. अनि फेरि न्याय परिषदबाट नियुक्ति हुनुपर्ने कुरा गरिँदाखेरि न्याय परिषदको आज मिटिङ हुन सक्दैन भनेर मिटिङ हुने दिनलाई पन्छाएर त्यसको राति मध्यरातमा क्वार्टरमा सुशीला कार्कीले 80 जना न्यायाधीशहरूलाई रमेश लेखक र वर्षमान पुनको रोहबरमा नियुक्ति गरेको अवस्था हो. त्यसरी नै यो न्यायाधीशहरू नियुक्ति भइसके पछाडि अदालत विकृत भएर गएको हो. अदालतलाई वास्तवमा न्यायाधीशहरूले नियुक्ति गर्ने निकायहरूले सबैले अपमान गरिराखेका छन्. स्थिति यस्तो
4: होइन भनेपछि अब न्यायालयप्रति त सबैको विश्वास हुनुपर्छ, भरोसा हुनुपर्छ,
5: होइन?
4: अन्तिम पटक जाने भनेको न्यायालयमै हो हरेक उसको लागि, होइन? तर चाहिँ न्यायालयलाई कमजोर बनाउने खेल हुँदैछ कि न्यायालय आफै आफ्नै कारणले पनि कमजोर हुँदैछ आज?
5: यस्तो हुन्छ, न्यायालय भनेको पनि राज्यको एउटा स्वतन्त्र अङ्ग हो र राज्यले आफू सुरक्षित हुनलाई जब न्यायालयलाई आफ्नो बनाउनु खोज्छ त्यसपछि न्यायालयको अवधारणामा प्रहार हुन्छ. अहिले भएको त्यही नै हो. हिजोको गठबन्धनकारीहरूले पनि अदालतलाई आफ्नो प्रयोगमा लिने प्रयासहरू गरे, आफ्नो कब्जामा राख्ने प्रयासहरू गरे, त्यसअनुसार नियुक्तिहरू भए, होइन? त्यसअनुसार नियुक्ति हुँदाखेरि चाहिँ नियुक्ति पाइसके पछाडि पार्टी कार्यालयमा लाइन लागेर वर्दीसहित दौरा सुरुवालमा कालो टोपी लाएर न्यायाधीशहरू जाने चलन थियो. तपाईँहरू त्यो फोटो क्लिप्सहरू राख्नु भएको होला, हामीसित छ, तपाईँहरूलाई देख्न चाहनुहुन्छ भने. यस्तो स्थितिमा न्यायालयलाई लगिएको थियो र त्यसलाई सुधार गर्नका लागि न्यायालयमा निष्पक्षता, भ्रष्टाचार विरोधी कारवाहीहरू आदि इत्यादि हुनुपर्ने केही पनि भएनन्. भ्रष्टाचारहरूलाई संरक्षण गरिएको छ संस्थागत रूपमा. एकजना मान्छे सुन्नुहोस् है, हिजो दिलीप कुमार पौडेल प्रधान न्यायाधीश छँदाखेरि सिडी काण्डबाट चर्चित एउटा केस जहाँ शिव गाउँले त्यो सम्बद्ध कर्मचारीको अन्तर्वार्ता लिएको छ बाबुराम दाहालको, उसलाई उसले एउटा पक्षलाई अन्याय गरेको कुरा त्यो अन्तर्वार्तामा सविस्तार वर्णन गरिएको छ. उनीहरूको त्यसलाई त्यो सिडीलाई उसले ट्रान्सलेट गरेको छ शिव गाउँले, है? त्यसबाट मैले 2-3 भिडियो क्लिप्स बनाएर अहिलेको न्याय प्रशासनलाई पनि मद्दत गर्नलाई ल यस्ता मान्छेहरू त्यहाँ अदालतमा हुनुहुन्छ स्रोत मुहानहरूलाई टालिनुपर्छ भ्रष्टाचारको भनेर हामीले राखेका छौँ. त्यस्तोमा पनि अहिलेसम्म कारवाही हुन सकेको छैन. त्यसकारण अहिले मैले अहिलेको प्रधान न्यायाधीशजीलाई पनि मैले भेटेरै भनेको छु यस्ता कामहरूले तपाईँहरू निर्मूल गर्नुहुन्न भने तपाईँहरूको किता विरुद्ध पनि हामी उभिन्छौँ. तपाईँहरूले पनि हिजोको प्रधान न्यायाधीशले अदालतलाई जस्तो गर्यो त्यसै गर्यो भन्ने पक्षमा हामी जान्छौँ र जनताहरूलाई सन्देश दिन्छौँ भनेर म आफैले भेटेको छु 80 वटा.
4: यस्तो अवस्था छ क्या, किनभने अब नागरिकहरूको कुरा गर्नुहोस् वा दलको कुरा गर्नुहोस् वा चाहिँ पीडकको कुरा गर्नुहोस्, हामी न्यायालयप्रति विश्वास छ तर खबरदार यस्तो चाहिँ हुनु हुँदैन है भनेर न्यायालयमाथि आउनु ठडाइन्छ क्या, आउनु तेर्साइन्छ क्या, होइन? त्यसलाई विश्वास मान्ने कि होइन, न्यायालयप्रतिको विश्वास मान्ने कि त्यसलाई चाहिँ न्यायालयप्रतिको चाहिँ होइन त्यो अविश्वास भन्ने कि त्यसलाई यो प्रक्रियाले गर्दाखेरि त आम नागरिकमा एक किसिमको त होइन त्यो भावना त जागृत भएको छ नि त हो न्यायले के
5: भएको छ अवश्य पनि अदालत रहेन भने त्यो देशको प्रणाली जतिसुकै राम्रो भयो भने त्यसलाई राम्रो मानिँदैन है राजनीतिक प्रणाली नै त्यस कारण अदालत जब अदालतलाई विभिन्न राजनीतिक प्रणालीमा विश्वास गर्ने राजनीतिक दलहरूले आफ्नो बनाउने प्रयास गर्छन् र अदालतको त्यो एउटा न्यायिक मर्यादा भङ्ग हुन्छ गराइन्छ त्यसपछि वास्तवमा देश अलोगतितिर जान्छ अहिले तपाईँले एउटा गम्भीर कुरा उठाउनुभयो किन प्रश्न उठाइन्छ आदि इत्यादि अहिले त हेर्नुहोस् हिजो पनि ठुला दलले मिलेर आफ्नो मान्छेहरू नियुक्ति गरे अनि त्यति बेला मुद्दै चल्दाखेरि पनि ए प्रतिशोध भयो आदि इत्यादि भयो भन्ने कुराहरू हुन्थे उनीहरूले प्रतिशोध गरेका पनि थिए अनि प्रतिशोध मात्रै होइन पक्षपातपूर्ण तरिकाले जस्तै तपाईँ सहकारी केसलाई लिनुहोस् न काँग्रेसका कोही मान्छे पक्राउ पर्यो जसले करोडौं सहकारीहरूको धन सम्पत्ति लुटेको छ मन्त्री भइसकेको मान्छेहरू कसैलाई पक्राउ गरे एमालेको पक्राउ पर्यो परेन नि माओवादी राप्रपा कसैलाई पनि पक्राउ गरिएन अनि राष्ट्रपाका नेताहरूलाई मुद्दा सलाइयो त्यो चलाउनु पर्ने थियो होला तर त्यो प्रतिशोध त देखियो नि उसलाई मात्रै किन त्यो कुरा हो उसलाई मात्रै चलिसके पछाडि फेरि अहिले के भयो एउटा शक्तिमा आइसकेको राष्ट्रपा वा अहिलेको दल सरकार बनाउने दलले अहिले न्यायपालिकालाई नै ध्वस्त गर्ने गरिकन महान्याधिवक्ता कार्यालयलाई प्रभावमा पारेर महान्याधिवक्ताले संशोधन गर्ने नाममा मुद्दा फिर्ता लिएको छ न्याय प्रणाली नै ध्वस्त न्यायशास्त्र नै ध्वस्त पारिएको छ यो वास्तवमा समस्या के हो भने गुडी मरी भन्दा काल पल्केको कुरामा चिन्ता हो भोलि कुनै शक्तिमा आउने राजनीतिक दलले फेरि पनि त्यसै गर्यो भने के हुन्छ फिर्ता लिन पाइन्छ संशोधन गर्न पाइन्छ फिर्ता लिन पाइँदैन गलत छ
4: संशोधन भएको हो
5: यो फिर्ता यो संशोधन गरेर फिर्ता लिएको छ गलत भएको छ यसो बुझ्दै अदालतले गलत व्याख्या गरेको छ म सिधै भन्न सक्छु
4: अभियोग फिर्ता होइन अभियोग संशोधन हो भन्ने कुरा आइरहेको छ
5: नो फिर्ता नै लिइएको छ दुईटा मुद्दाहरूमा संगठित अपराधमा र सहकारीमा भयानक गलत काम भएको छ भयानक न्यायपालिकाभित्र ठुलो दुर्घटना गरिएको छ न्यायपालिकामा हस्तक्षेप भएको छ म तपाईँलाई भन्छु सुन्नुहोस् है भूमि सम्बन्धी आयोग पहिलाको गठबन्धन सरकारले गठन गरेको थियो त्यो आयोगले आफ्नो मान्छेलाई जग्गा बाँड्ने काम भएको थियो सरकारले जग्गा बाँड्नु मिल्छ नभएकाहरूलाई दिनुपर्छ समस्या समाधानको हेतु तर काङ्ग्रेस कम्युनिस्ट माओवादीहरूले आफ्ना तरिकाले आफ्ना मान्छेहरूलाई दिन नहुने जग्गा कानूनले वर्जित गरेका जग्गाहरू बाँडिएको अवस्थामा अन्तरिम कालमा मैले सुशीलालाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने मान्छे हो संस्थागत रूपमा उसलाई जेन्जी आन्दोलन पूर्व नै हामीले भ्रष्टाचारमा मुद्दा दायर गरेका थियौँ त्यो मान्छेलाई प्रधानमन्त्री बनाएपछि उसले गरेको एउटै मात्रै राम्रो काम के थियो भने गठबन्धन कालमा गठन गरिएको भूमि आयोग उसले बदल गरेको थियो भूमि आयोगलाई भङ्ग गरिसके पछाडि आयोगका पदाधिकारीले मुद्दा गरेपछि फेरि त्यो आयोग पुनर्जीवित भयो पुनर्जीवित भइसके पछाडि होइन अब त देशै सिक्किने भयो भनेर कोही सरकारी स्तरकै सचिव लेभलको मान्छेले मलाई सूचना गरिसकेपछि मैले त्यो मुद्दा उठाएको छु मुद्दा लगेको छु अल्पकालीन आदेश भएको छ अल्पकालीन आदेशले स्ट्याटस कोमा राखेको केही नगर है भनेर तर यो सरकारले तुरुन्तै फेरि यो सरकार सर्वोच्च अदालतले स्थापित गरेको भूमि आयोग जो आफैमा ठिक थिएन तर पनि मुद्दै परिसकेपछि मुद्दाको रूपमा हेरिने कुरा भइसके पछाडि भूमि आयोगको नाममा कसैलाई नियुक्ति गर्नु भएन कुनै जग्गा जमिनहरू बाँडिनु हुँदैन सरकारले केही पनि गर्नुहुन्न आयोगले पनि केही पनि गर्नुहुन्न भन्ने सेन्समा अल्पकालीन आदेश जारी भएपछि त्यो अल्पकालीन आदेशले जे जे नगर भन्यो सबै अहिलेको सरकारले गरेको छ र पद्मनिधि सोती जस्तो भ्रष्ट मान्छे जसले ललिता निवासको सूत्रधारको रूपमा काम गरे जग्गा अवचलन गर्ने काममा त्यसको हामीले 80 वर्ष 6 महिना लगाएर मिसिल प्रमाणहरू कलेक्सन गरेका छौँ है त्यस्तो मान्छेलाई नियुक्ति गरिएको छ र अहिले सिडिओलाई अधिकार दिएर जग्गाहरू बाँडिएको छ वास्तवमा गलत काम भएको छ र यो विवादले सम्भवतः प्रधानमन्त्री राष्ट्रपति सम्भवतः प्रधान न्यायाधीशलाई पनि हामीले मानहानिमा मुद्दा गर्ने कुरामा हामी वर्क आउट गर्छौँ
4: अहिले न्यायपालिकामा त्रास छ नि त यो त के अरे न्यायाधीशहरूलाई महाभियोग लगाउने त्यो प्रस्ताव गर्ने भन्ने खालका पनि कुराहरू सुनिएका छन् त्यो सम्भव छ अहिले यो सरकारले
5: कुरा गर्नु पर्दैन नि श्यामजी उहाँहरू सरकारले काम गर्ने हो भनेदेखि त हाम्रो अभियान सत्य र न्यायको खोजी अभियानले जे जस्तो मुद्दाहरूको हिजोको कालदेखि उठान गरेको छ, हिजोका सरकारहरू भ्रष्ट थिए त्यसकारण त्यो भ्रष्ट सरकारले मुद्दाहरू दायर गर्नुपर्ने चलाउनुपर्ने निकायमा बसेका मान्छेहरूले आफै भ्रष्ट भएका कारणले मुद्दा चलाएन भन्ने हामी लड्दै रह्यौँ। त्यो मुद्दा अझै पनि दर्ता छ सबै ठुला ठुला पदी हैसियतमा राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू समेतका विरुद्धमा। त्यो मुद्दा किन चलाइएन? त्यो मुद्दा खेम बमको विरुद्धमा, खेम बमको पक्षमा वा ध्रुवलालको पक्षमा छ यसको यसलाई किताब भनेको मुद्दा होइन नि। राष्ट्र लुकिएको, राष्ट्र द्रोहन गरिएको मुद्दामा यो राष्ट्रद्रोहीहरूलाई भ्रष्टाचारीहरूलाई मुद्दा गर्नुपर्छ भनेर हामीले कानुन बमोजिम दर्ता भएको मुद्दा, हिजो थाती बसेको मुद्दा आजको सरकारले किन चलाउँदैन? किन चलाउँदैन? यो हो नि। अनि
4: न्यायाधीशलाई चाहिँ त्रासमा राख्या हो सरकारले,
5: देखिन्छ त्यस्तै त्यस्तै देखिन्छ। त्यसकारण अहिले हामीले यसरी हेर्दाखेरि के बुझिन्छ भने महाभियोगको हाउबुढी हल्ला किन गर्नु परेको? मैले अस्ति भर्खर एउटा भिडियो क्लिप बनाएर पनि उहाँहरूलाई पनि पठाइदिएको छु, सरकारी निकायका मान्छेले हेरेका छन्। त्यो हामी त निष्पक्ष ढङ्गले जसले गल्ती गरेको छ उसलाई कानुन बमोजिम प्रहार गर्छौँ, कानुन बमोजिम है। हामीले कसैलाई पनि बाँकी राख्छौँ, कति बहालवाला प्रधान न्यायाधीशहरू होस् जोसुकै होस्, हामीले पहिलादेखि त्यो गरेका छौँ। त्यो किनभने न्यायाधीशको आदेश फैसलाको नाममा देश रोक्न पाइँदैन, देश बेच्न पनि पाइँदैन, देशका जग्गा जमिन सम्पदाहरू कोही माफियाहरूको नाममा दर्ता गर्न पनि पाइँदैन। हामी त्यसरी लडिराखेका छौँ। त्यो लडेका मुद्दाहरू कानुन बमोजिम दर्ता भएका मुद्दाहरू अख्तियारमा छन्, अदालतमा छन्, मालकोट कार्यालयमा, सिडिओ कार्यालयमा जताततै छन्, किन त्यसलाई कारवाहीमा बढाइँदैन? हाम्रो प्रश्न अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाहलाई, किन तपाईँहरू त्यो गर्नुहुन्न? हामीलाई बोलाउनुहोस् न, तपाईँले नबुझ्नु भएको हो, तपाईँको कानुन व्यवसायहरूले यसका सल्लाहकारहरूले सल्लाह दिन नजानेको, नसकेको वा नचाहेको हो? हामीलाई सोधे हुन्छ नि, प्रमाण दिएर आउँछौँ यहाँ।
4: अहिले एउटा कुरा के वरिष्ठ अधिवक्ताले एउटा कुरा के बताइदिनुहोस् भने, अब नेपाली कंग्रेसको यो पुनरावलोकनमा गयो होइन, सर्वोच्चमा चाहिँ पुनः इजलासमा चाहिँ यो मुद्दा फेरि गयो, एकपटक फर्चोट भइसकेको थियो होइन, त्यसलाई फैसला सुनाइसकेको थियो, फेरि यो पुनरावलोकनमा गयो वा चाहिँ यो इजलासमा गयो, अब यो के हुन्छ, यो के प्रक्रिया मार्फत भयो?
5: अब यस्तो, म त्यति बेला म कांग्रेसलाई गाली गर्दा गर्दै पनि एउटा के हो यो कानुन मिचिएको हो भन्ने पक्षमा मैले पनि चासो राखेको मुद्दा थियो त्यो होइन। अदालतले गगन थापाको पक्षलाई जितायो त्यति बेला, अन्तरिम आदेश जारी भएन, अनि त्यसपछि फैसला पनि उसको पक्षमा गयो होइन। र यो पुनरावलोकन गर्ने सामान्य प्रक्रिया हो, अदालतको बेन्च इजलासबाट भएको फैसलामा कानुनी त्रुटि छ भन्ने पक्षलाई लाग्यो वा कानुन मिचिएको छ मलाई अन्याय भयो भन्ने लाग्यो भने त्यो पुनरावलोकनको लागि जान पाइन्छ, त्यो सामान्य प्रक्रिया हो होइन। त्यो प्रक्रिया अवलम्बन गरेर अदालत समक्ष जाँदाखेरि अहिलेको सर्वोच्च अदालतका मान्य न्यायाधीशज्यूहरूले त्यसलाई पुनरावलोकनको निशा दिएको अवस्था छ।
4: त्यसले गर्दाखेरि
5: संवैधानिक कानुनी प्रक्रिया नै हो, त्यसमा कुनै पनि आपत्तिजनक काम
4: रिओपन भयो,
5: यो रिओपन भयो, रिओपन भयो भन्नाले त्यो फैसला ठिक छ कि छैन जाँच्ने हो। त्यो जाँच्दाखेरि सम्भवतः गलत भएको देखिएको अवस्थामा पुनरावलोकनको निशा दिइन्छ, अनुमति दिइन्छ।
4: गलत भएको देखियो तर त्यहाँ व्याख्यामा त त्यो भनिएको छैन नि त होइन, गलत देखिएको तथ्य
5: प्रमाण त्यो अहिले भनिन्छ, अहिले त्यहाँ भनिन्छ यो यसमा त्यस्तो यस्तो देखिएको हुनाले निशा दिएको छ भनेर भनिन्छ। त्यहाँ यो कुराको व्याख्यात्मक त्रुटि वा यस्तो व्याख्या गरिनुपर्ने अवस्था भएको हुनाले निशा अनुमति दिएको प्रदान गरिएको छ भनिन्छ। त्यो भनेको नै के हो भने पहिलाको आदेशमा प्रश्न चिन्ह छ, यो मिलेको छैन भन्ने कुरा देखिन्छ। अब यो यसकारणले मिलेको छ भन्ने वा मिलेको छैन भन्ने कुरामा बहस हुन्छ नि त, अनि त्यसपछि फेरि सुनवाई हुँदाखेरि त्यसको निर्णय हुने हो। सम्भवतः त्यो निवेदकहरूले त्यसलाई आधा जितेको मानिन्छ,
4: निवेदन दिनेहरूले
5: हो। अहिलेको राजनीतिलाई यो परिस्थिति परिवेशलाई हेर्दाखेरि सम्भवतः त्यो मुद्दा उल्टिने हो कि त्यो अदालतले विचार गर्ने कुरा हो, हामीले बोल्न मिल्दैन।
4: तर भनेपछि जसरी चाहिँ त्यो पुनरावलोकन भयो, पुनरावलोकन हुनु भनेकै केही चाहिँ कैफियत देखेर पुनरावलोकन गरियो
5: हो, नत्र भने नदेखिको अवस्थामा त पुनरावलोकनको निशा नै प्राप्त हुँदैन।
4: तर चाहिँ अब नेपाली कंग्रेसले आफ्नो बहुमत सदस्यहरूले वैधानिकता वैधानिक अनुसार चाहिँ विशेष मार्गदर्शन गरे हो नि त होइन,
5: त्यो गरेको दुवैको दावी त्यो छ। मैले के प्रश्न देख्छु भने त्यो मुद्दालाई मैले अध्ययन गर्दाखेरि त्यो दावीमा यस्तो यस्तो भएको थियो यसकारण भनेर उजुरी परिसकेपछि निर्वाचन आयोगले भयानक ठुलो बदमासी गरेका छ। त्यो निर्वाचन आयोगलाई संविधान सम्बद्ध तरिकाले हेर्ने हो भने सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने अवस्था, त्यस्तो अवस्थामा निर्वाचन आयोगले त्यो कानुनले जति समय दिएर पर्खिनु पर्ने हो त्यसमा फैसला गर्नुपर्ने हो, त्यो नगरिकन त्यो हठात इमिडिएटली गरेको छ, एकदमै दूषित तरिकाले गरेको छ।
4: तर एउटा कुरा चाहिँ जस्तो अब दोषी प्रमाण तथ्यहरू त हिजोकै नजिर सबै हेरिएला नि त होइन, अहिलेको फैसलामा पनि वा अहिलेको आदेशमा पनि हिजो जे जे प्रक्रिया सबै हेरिन्छ होइन,
5: सबै हेरिन्छ नि त, हेरिन्छ तथ्य प्रमाणहरू अवस्थाहरू सबै कुराहरू मिल्नु पर्यो नि, फेरि अदालतले यो मुद्दामा यस्तो नजिर बनाएको भन्नेमा हुँदैन, त्यो मुद्दाको विषयवस्तु के छ होइन, पृष्ठभूमि के छ, कुन अवस्थामा त्यो मुद्दाको सिर्जना भयो, कस्तो किसिमको व्याख्या भयो, अहिलेको मुद्दाको अवस्था त्यस्तो छ कि छैन, ठ्याक्कै मिल्छ कि मिल्दैन, त्यो हुन्छ नजिर हो भन्दैमा त्यो सबै ठाउँमा त्यो प्यानिसियाको रूपमा लागू हुँदैन।
4: अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीच स्याडो वार चल्या हो त्यस्तो लाग्दैछ यहाँलाई, स्थिति उल्टो जस्तो।
5: मैले त सिधै सुरुमै एउटै तरवार बिहानमा दुईटा तरवार पसेको छ, यो तरवारमा टक्राव रहन्छ र दुईटै तरवार घुटियो भने म्यान पनि काम नलाग्ने तरवार पनि काम नलाग्ने हुनसक्छ, म त पोस्टै गरेर धेरै अब
4: तर सरकारप्रति पार्टीभित्रै असन्तुष्टिका स्वरहरू व्यक्ताउन थाले, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्ने होइन असन्तुष्टि पोखेको, सभापति लामी छानेले सरकारले बाटो पिराए कान समातेर लिगमा ल्याउने भनी दिएको अभिव्यक्ति, यसो हेर्दा यो दुई तिहाईको पनि के हो यो अवस्था अहिले?
5: दुई तिहाईको अवस्थाले त्यही त भने मलाई त्यो त्यसमा विवाद छ भन्ने कुरा मलाई किन लाग्छ बाबुजी भने, जस्तै अदालतकै महाअभियोगका कुराहरू होइन, न्यायाधीश नियुक्तिका कुराहरू अहिले किन हुन सकेका छैनन्, उहाँहरू त झन्डै दुई तिहाई बहुमत छ त, उहाँहरूलाई त दोष पनि लाग्दैन, हामीलाई दोष देखाइदियो भने यिनीहरूले त मुद्दै दर्ता गराएर यस्तो उजुरी 11-11 डार फाइल केसमा मैले त्यहाँ उजुरी दर्ता गराएर हिजो यो हिजोको प्रतिनिधि सभा भएको अवस्थामा सरकार गठबन्धन सरकार भएको अवस्थामा है त्यो मुद्दा त संसदीय सचिवालयमा दर्ता नै छ नि, सबै राजनीतिक दलहरूले त्यसको पदार्थ छ, राज्यपाललाई पनि छ, उहाँहरू किन अर्थ चाहिरहेको
4: यो नियुक्ति प्रक्रिया छ नि, यो नियुक्ति प्रक्रियामा मेरिटोक्रेसी भनेको चाहिँ आफ्नै मान्छेहरू नियुक्ति गर्ने प्रक्रियालाई मेरिटोक्रेसी भनिँदो रहेछ, यो जो सरकार आयो त्यस्तो त्यस्तै देखिन्छ होइन, आरोपबाट कोही पनि मुक्त हुँदैन होइन,
5: अहिलेसम्मको अवस्था त्यस्तै छ, किनभने त्यहाँ वार्डमा नियुक्ति हुन्छ नि बम्जी अघि
4: तपाईँलाई थाहा छ नि त होइन, हिजो राष्ट्रिय सम्पत्तिहरू संरचनाहरूमा आगजनी गर्ने के गर्ने लगायतका सन्तानहरूलाई पनि नियुक्ति गरेका विषयदेखि लिएर होइन प्रधानमन्त्रीकै सल्लाहकारका आफन्तहरूलाई नियुक्ति गरेकादेखि लिएर धेरै प्रक्रिया अहिले आइरहेको छ नि तपाईँ आवाजहरू,
5: एकदमै एकदमै हिजोदेखि देशमा हुनुपर्ने कुरा केही भएकै छैन, नहुनुपर्ने कुरा सबै भएको छ, त्यसलाई रोक्न सक्नु पर्थ्यो अहिलेको सरकार, अहिलेको सरकारले हिजो भ्रष्टाचारको राजमार्ग जसरी बनाए यिनीहरूले र नहुनुपर्ने कुराहरू गर्दै गए त्यसैमा दौडिराखेको छ र एक दुईवटा पपुलिस्ट कुराहरू गरेर जनताहरूलाई यो झुक्याउन खोजे जस्तो देखिन्छ, यदि होइन त्यस्तो पपुलिस्ट कुराहरू मात्रै हामीले गर्न खोजेको होइनौँ, हामीले सरासरी सबै कुराहरू गर्छौँ भन्ने हो भने हामीसित सम्पर्क गरेको छौँ, हामी त अभियानै चलाएर लडिराखेका छौँ,
4: विज्ञ मान्छेलाई त बोलाएकै छैन नि त, विज्ञहरूलाई त बोलाएकै छैन, विज्ञहरूलाई त त्यहाँ चाहिँ सल्लाहकार राखिएकै छैन भन्ने खालको आइरहेछ होइन, गुच्चा खेल्ने पौडी खेल्ने साथीहरूलाई गुच्चा खेल्दा पौडी खेल्दा साथीहरूलाई राखेर चाहिँ त्यस्तो
5: तपाईँले एउटा उदाहरण दिउँ, संविधान संशोधनको कार्यदल गठन गरियो, संविधान संशोधनको ठुलो डङ्का पिचियो हो, हामीलाई पनि बोलाइयो, म जान्न भने हामीहरू तर पनि हामी बोलाइयो, म गएँ पनि, हामीले राय दिएका छौँ यसरी होइन संविधान संशोधन गर्ने, गर्न सकिन्छ भने यसरी गर्नुपर्छ भन्छ, खै के पनि हुँदैन,
4: असीम शाहजीको नेतृत्वमा छ होइन त्यो कार्यदल,
5: हो हो हो, संविधान बुझ्ने मान्छे हुनु पर्यो नि, त्यहाँ कानुन बुझ्ने कानुन के हो संविधान के हो जान्ने मान्छेहरू हुनु पर्यो, अदालतमा के अरे विद्यालयमा कलेजमा पढाए जस्तो संविधानको पानाहरू त्यहाँ भिजुअलाइज गरेर होइन, त्यसरी होइन संविधान संशोधन गर्नु, संविधान संशोधन गर्नु जनताको मत बुझ्नु पर्यो,
4: एउटा शब्दमा के बताइदिनुहोस् भने तपाईँले धेरै कुराहरू बुझ्नु भएको छ थाहा छ, भ्रष्टाचारका कैयौँ काण्डहरू फाइलहरूमा चाहिँ होइन तपाईँले चाहिँ त्यो के मुद्दा दर्ता नै गराउनु भएको छ, तर अहिले देश उभो लाग्छ यो 5 वर्षमा पक्कै सुशासन आउँछ,
5: सुशासन आउने लक्षण देखिया छैन, जब भ्रष्टाचारको विरुद्धमा हामीहरू उठ्न सक्दैनौँ, चलिराखेका मुद्दाहरू उठाउन सक्दैनौँ, जब अदालतलाई अझै पनि कमजोर पार्ने प्रयासहरू विभिन्न तरिकाले गरिन्छ बहानामा गरिन्छ, त्यसरी कहाँ आउँछ, मुद्दा चलाउनु पर्ने निकायले मुद्दा चला नचला भन्छ, संशोधन गर्ने कानुन भएकोमा होइन यो त मुद्दै फिर्ता लिन पाइन्छ भन्छ, अदालत त्यसको पछाडि दबावमा हो वा खुसीमा हो वा कुनै प्रभावमा हो त्यसरी जान्छ, हेर्नुहोस् बमजी यो देशले खोजेको राजनीतिक व्यवस्था यो गणतन्त्र अफाप रहेछ, यो मैले माने गणतन्त्रको लागि लडेको मान्छे है मैले धेरै दुःख पाएको, पिटाइ खाएको, पिटेको, सबै ठाउँमा हिँडेको, त्यस्तो गर्नुभयो, त्यो पद
4: नलियो।
5: यो व्यवस्थाले देश धान्दैन,
4: गणतन्त्र
5: यो गणतन्त्र संघीयता नै देश बिगार्न ल्याइएको अहिले प्रमाणित भएको छ।
4: अब के टेस्ट गर्ने फेरि
5: अब टेस्ट यसो हो नि, जनताले कि जस बन्दी आउन सक्नुहुन्छ, तपाईँ कोर्ट रहित हुनुहुन्छ, म देशलाई हाँस्न सक्छु भन्नुहुन्छ भने म पछाडि आउँछु। त्यसरी नै जाँदाखेरि यदि हिजो फालिएका राजाहरू म सक्छु भनेर आउँछन् भने ऊ आउँछु, हेरेर त के मलाई थाहा छैन, उसको चाहना के छ मलाई थाहा छैन। तर जनतालाई म यो रामराज्य दिने कार्यक्रम दिन सक्छु भनेर राजनीतिक कार्यक्रम दिएर आउँछ भने र जनताले पछ्याउँछ भने त्यति बेला जान सक्नुपर्छ, जनताले विश्वास गर्नुपर्छ, देश जोगाउने हो। तत्र भने अब हिजो सिक्किम जस्तो भइसाला, हामी त खान पेट पालेर त बस्न सक्छौँ नि, त्यस्तो अवस्था आउनु सक्छ। अहिलेको भू राजनीतिक सभ्यतामा देश छ, भर्खरै भोलिपछि के हुन्छ भन्न सकिने अवस्था छैन, धेरै किसिमका प्रयासहरू यहाँ भएका छन्।
4: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: नमस्कार।
4: वरिष्ठ अधिवक्ता कानुनका जानकार ध्रुवलाल श्रष्टाले स्वच्छ नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्राममा पुनः उपस्थित हुनेछु।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव हुँदैछ। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सा सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ।
2: ए भती, त एकाएक शाकाहारी भइसे, कमजोर होला है, कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हर विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ। ग्लोबल फाइनी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: डिस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बिचमा नेपाली कङ्ग्रेसका नेता अङ्गेलु शेर्पा हुनुहुन्छ। अङ्गेलुजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: गुड मर्निङ।
9: फेरि नेपाली कङ्ग्रेसको आधिकारिकता विभाग सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ, तपाईँहरू ढुकढुक हुनुहुन्छ होइन? फेरि एकपटक
10: छैन,
9: किन छैन? बुटुमा ढ्याङ्गो पिटिसकेका छन् त अहिले, किन चाहिँ यो फेरि पुनरावलोकन भयो, किन चाहिँ बिउटियो भनेर होइन?
10: त्यस्तो केही छैन, किन छैन भने तपाईँले के छ भने यो प्रक्रियागत ढङ्गले निर्वाचन आयोग आउँदै सर्वोच्चको डिभिजनको बेन्च हुँदै अहिले ठुल बेन्चतिर गएको छ, त्यस कारणले गर्दा त्यसका अन्यथा धेरै सोच्नु पर्ने जरुरत छैन।
9: तर अहिले जुन प्रक्रियाले चाहिँ पुनरावलोकन भएको छ, केही न केही कैफियत नदेखिकन पुनरावलोकन हुँदैन भन्नुभएको थियो क्या भर्खरै, अहिले कानुनका जानकारले त्यसभन्दा अगाडि?
10: त्यसमा अब तपाईँ पुनरावलोकन चाहिँ के हो भने एउटा कानुनी राज्य छ भन्ने कुरा प्रत्याभूति दिन पनि र त्यसपछि तपाईँ के छ भने मुद्दाको विभिन्न स्टेज र विभिन्न चरणमा त्यो एउटा अन्तिम प्रक्रिया हो, त्यो प्रक्रिया भइरहेको छ।
9: कङ्ग्रेसभित्रको यो जुन विवाद छ, जुन यो आधिकारिकताको विवाद त सर्वोच्चमा भयो, तर नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आउँदै हुनुहुन्छ, 29, 30 र 31 इतर पक्षको राष्ट्रिय भेला छ होइन, यसले कङ्ग्रेसलाई त एकदमै कमजोर बनायो नि त हामीजी।
10: कमजोर कसरी बनाउँछ?
9: देख्नु भएन, एउटा किता चाहिँ पुरै किता चाहिँ एकापट्टि छ,
10: त्यसले कमजोर बनाएको होइन, त्यसले एउटा मलाई लाग्छ अब शेरबहादुर देउपा उहाँ करिब 6 महिना पछाडि फर्कँदै हुनुहुन्छ, अब उहाँ देशको 5 पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्व देशभित्र फर्किनु पनि अचम्मको भएन, र उहाँलाई त्यस्तो गम्भीर कुनै आरोप पनि लागेको छैन, र यदि सरकारले आरोप लागेको छ, मुद्दा चलाएको छ भने एउटा लोकतन्त्रवादी नेताको हैसियत चाहिँ कानुनी राज्यको सम्मान गर्दै उहाँ त्यसलाई सम्मानपूर्वक मुकाबिला गर्नुपर्छ, गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। त्यस कारणले गर्दाखेरि उहाँ फर्किँदाखेरि त्यस्तै मलाई थोरै नराम्रो भयो भन्ने मलाई लाग्दैन। त्यस्तै एउटा चाहिँ तपाईँको उहाँ चाहिँ कानुनी राज्य र जुन किसिमको राज्यको हिजो चाहिँ 22-23 किसिमको राज्यको जुन किसिमको चाहिँ आग्रह पूर्वाग्रह पूर्ण ढङ्गले आरोप विभिन्न आरोप लगाउने कोसिस गर्यो, त्यसलाई उहाँले सामना गर्नुहुन्छ।
9: तर अहिले चाहिँ जुन पुनरावलोकन भयो नि, यो चाहिँ इजलासमा गयो नि त, पूर्ण इजलासमा, यसप्रति चाहिँ तपाईँहरूको टिप्पणी, तपाईँहरूको के भन्नु छ?
10: यसमा मेरो खास टिप्पणी छैन, किन टिप्पणी छैन भने यो एउटा प्रक्रिया हो, जस्तो विशेष महाधिवेशन भइसकेपछि निर्वाचन आयोगको केस पुग्यो, निर्वाचन आयोग भनेको राजनीतिक पार्टीहरूको अफिसियल अड्डा नै त्यही हो, त्यो त्यो निर्वाचन आयोगले एक किसिमको निर्णय लिइसकेका छ, र निर्वाचन आयोगको निर्णय पछाडि सर्वोच्च हो, त्योभन्दा माथिल्लो निकाय सर्वोच्च नै हो, र त्यहाँ पनि रिक्रो भइसकेर डिभिजन बेन्चले एउटा फैसला दिइसकेका छ, त्यसले गर्दाखेरि अब यो अन्तिम चाहिँ तपाईँको चाहिँ जुन किसिमको पुनरावलोकनको लागि चाहिँ तपाईँहरू चाहिँ मुद्दा दिनुभयो, त्यसले एउटा निशा प्राप्त गरेको, त्यो पुरै फैसला भएको पनि होइन त्यो।
9: तर तपाईँहरूका कतिपय नेता कार्यकर्ताहरूले त यसमा निकै ठुलो साजिस छ भनेर आरोप लगाउँदै हुनुहुन्छ, सुन्नुभयो?
10: त्यो त म अब सर्वोच्च अदालत जस्तै सम्मानित अदालत देशको न्यायपालिकाको चाहिँ प्रमुख निकायको बारेमा त म टिप्पणी गर्न चाहन्न, किनभने मुद्दा चलिरहेको छ र सर्वोच्चको क्लासको बहस भइरहेको कुरालाई चलिरहेको मुद्दाको बारेमा हामी बाहिरबाट टिप्पणी गर्नु ठिक हुन्छ
9: होइन, कहीँ कतै यसमा चाहिँ निकै ठुलो गम्भीर साजिस हुँदैछ भन्ने खालको छैन तपाईँको मनमा पनि? यो किन बिउतियो, एकपटक राप्सा भइसकेको फैसला फेरि बिउतिने कुरा, फेरि चाहिँ पुनः इजलासमा जाने कुराले चाहिँ संशय पैदा गरेका छन् त अहिले कङ्ग्रेसभित्र?
10: यस्तो त्यसलाई त्यति धेरै संख्यामा नजरले हेर्न किन जरुरी छैन भने सर्वोच्चको मुद्दाहरूमा तपाईँले चाहिँ फैसला भइसकेको मुद्दाहरूमा पुनर्वापन जाने प्रचलन छ र त्यसमा निशा कसैले प्राप्त गर्छ कसैले प्राप्त गर्दैन यो मुद्दामा निशा प्राप्त भयो भन्ने कुरा हो। त्यसलाई चाहिँ सर्वोच्च अदालतले गर्ने न्यायमाथि विश्वास गर्ने भएको कारणले गर्दाखेरि त्यसलाई अन्य अहिले टिप्पणीहरू ठिक हुँदैन भन्ने मलाई लाग्छ।
9: कङ्ग्रेसले एक ढिक्का बनाउन किन सकिएन आङ्गेलजी?
10: कांग्रेसले एक ढिक्का बनाउन सकिन्छ र त्यो कांग्रेस जो अहिले त कांग्रेस फुटिसकेको स्थिति होइन, नेपाली कांग्रेसभित्रको आधिकारिकताको बहस आफ्नो ठाउँमा छ, तर के छ भने कानुनी मुद्दाहरू पनि चलिरहेछ र आन्तरिक बहस चाहिँ वार्ताहरू पनि भइरहेछ, कुराकानीहरू पनि भइरहेछ, त्यसैले गर्दाखेरि त्यसमा मिल्दैन नमिलेको निष्कर्ष अहिले निकाल्दा ठिक हुन्न।
9: तर कङ्ग्रेसमा जुन किसिमको यो फ्याक्सन आयो, विभाजन आयो, झन्डै सर्वोच्च अदालतले निष्ठा नदिएको खण्डमा त यो 31 गते त नयाँ पार्टी घोषणा हुने सम्भावना व्यापक थियो नि त?
10: त्यो नयाँ पार्टी खोल्ने त्यो सम्भावना आशंका कुरा हो, त्यसको कुनै एउटा आधिकारिक पुष्टि भइसकेको थिएन।
9: होइन, उहाँहरूले त तयारी गरिसक्नु भएको थियो नि त, मसौदा लेखन समिति नै तयार गरिसक्नु भयो नि त होइन, रमेश लेखकको नेतृत्वमा जस्तो लाग्छ मलाई, त्यो भने त एक किसिमको तयारी हो नि त।
10: त्यसलाई अब तयारी अहिले छ, हरेक तयारीहरू त्यसले कम्प्लिटै छ, एउटा कम्प्लिट स्वरूप लिन्छ भन्ने छैन।
9: अब यो नेपाली कङ्ग्रेसभित्र जुन तरिकाले चाहिँ सभापति गगन थापाको सक्रियता बढ्नुपर्ने हो यो सहमतिका लागि, सहकार्यका लागि, मिलाउनका लागि, तर उहाँको त्यो जुन सक्रियता हुनुपर्ने त्यो सक्रियता देखिएन भन्ने आरोप छ क्या उहाँहरूमाथि चाहिँ, होइन नेतृत्व पङ्क्तिले, संस्थापन पक्षले हो नि त तदारुकता देखाउनु पर्ने, छाती चौडा बनाउनु पर्ने, अलिकति चाहिँ होइन धेरै भनौँ त्यो फ्लेक्सिबल हुनुपर्ने, तर उहाँ हुन सक्नु भएन होइन उहाँहरू?
10: पार्टी सभापति गगन थापाजी मात्र होइन, अरू साथीहरू पनि बाटो चलाएको छ, पार्टीको चाहिँ उपसभापतिको लेभलमा, पार्टीको चाहिँ महामन्त्रीहरूको लेभलमा पनि वार्ताहरू चलिरहेछ। अब वार्ताहरू चल्दाखेरि तपाईँको चाहिँ अब त्यो एउटा ठ्याक्कै निष्कर्ष ननिस्केको कारणले गर्दाखेरि त्यो वार्ताको मूर्त रूपमा बाहिर नआएको मात्र हो, तर नेपाली कांग्रेस कसरी मिलाएर लाने विभिन्न मोडालिटीको बारेमा छलफलहरू भइरहेको छ।
9: तर आधिकारिकताको विषयमा चाहिँ जुन तरिकाले चाहिँ निर्वाचन आयोगले तत्कालीन बेला आधिकारिकता दियो, सर्वोच्चको इजलासले पनि नेपाली कङ्ग्रेस गगन थापा पक्षलाई नै आधिकारिकता प्रदान गर्यो, तर अहिले सर्वोच्चमा जुन किसिमको बहस हुन्छ, पैरवी हुन्छ, फैसला त जे पनि आउन सक्छ नि त, तयार हुनुहुन्छ तपाईँलाई सामना गर्न?
10: हामीले मात्र
9: होइन, सर्वोच्च अदालतको
10: फैसला
9: तर कङ्ग्रेसलाई कतै विभाजन गर्ने खेल सुरु भएको त होइन?
10: अनि खेल के सुरु भयो त्यो परिणाम आएपछि पछाडि बिस्तारै थाहा हुँदै जान्छ, पर्दा खुल्दै जाला, तर अहिले नै आचरणको भएर अनुमानको भएर यसै हो भनेर भन्न मिल्दैन।
9: अब कङ्ग्रेसले त अहिलेको समग्र स्थितिलाई कसरी हेर्दैछ प्रमुख प्रतिपक्षी दलको हिसाबले, सरकारको काम कारवाही क्रियाकलाप?
10: अरू सरकारको काम कारवाही त सरकारको पर्फर्मेन्सलाई एकदम लो भएर गएको छ, त्यो पर्फर्मेन्स नेपाली कांग्रेस विपक्षी दलको नेताको हैसियत आरोप लगाउने कुरो मात्र होइन, सरकार आफैले स्वीकार गरिसकेको छ, जति अपेक्षा गरेको छ डेलिभरी दिन सकेका छैन, जति अपेक्षा गरेर काम गति बढ्न सकेका छैन भन्ने कुरा आफैले स्वीकार गरेको छ। अब त्यसले तपाईँको चाहिँ अहिले अब जस्तो तपाईँको सरकारको पर्फर्मेन्स सबैतिर सुस्थता आएको छ, अब सरकारको पर्फर्मेन्सले आर्थिक क्षेत्रमा सुस्थता आएको छ, सरकारको पर्फर्मेन्स प्रशासनिक क्षेत्रमा सुस्थता आएको छ, देशको कूटनैतिक नियोगहरू सबै रित्दैछन्, देशको आर्थिक गतिविधि करिब करिब धेरै कमजोर भएर गएको छ, अब त्यो व्यावसायिक क्षेत्रले सरकारमा पूर्ण विश्वास गर्न सकेका छैन, र त्यसैले गर्दा आर्थिक सुस्थता पनि आएको छ, र त्यति मात्र होइन तपाईँको चाहिँ अब वैदेशिक लगानीदेखि लिएर सबै कुराहरूको मात्र बढ्दै गएको छ, यसले के देखाउँछ भने तपाईँ आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, यी सबै क्षेत्रले सरकारलाई विश्वास गरेको छैन। जस अहिले तपाईँको देशमा एउटा ठुलो एजेन्डा तपाईँ सबै राजनीतिक पार्टीहरूले चाहे ठुलो स्वरमा होस् चाहे सानो स्वरमा होस् सबै राजनीतिक पार्टीले उठाएको कुरो चाहिँ संविधान संशोधन थियो, तर अब संविधान संशोधनमा यति कमजोर चाहिँ तपाईँको चाहिँ समय संविधानसँग चाहिँ चिन्जानै नभएको संविधानको बारेमा चाहिँ कुनै ज्ञानै नभएको मान्छेलाई ल्याएर चाहिँ संविधान संशोधनको एउटा जुन समिति गठन गर्यो, जुन समितिको पर्फर्मेन्स जुन समितिको क्रियाकलापमाथि विश्वास नगरे सबै राजनीतिक पार्टीले त्यो समिति छोडेको परिस्थिति छ। एक किसिमको तपाईँको समिति एक किसिमको लगाउनु अवस्थामा पुगेको, किनभने नेपालको संविधान संशोधन गर्ने अथवा संविधानलाई निर्माण संविधान निर्माणै गर्दाखेरि पनि दुईवटा बढाइले थियो। एउटा बढाइले कि तपाईँको चाहिँ संविधान निर्माणै गर्दाखेरि पहिला चाहिँ 46 सालको 47 सालको संविधानको घोषणा गर्दाखेरि त्यो संविधान राज्य सर्वोच्चको तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्याय र लगायत विज्ञहरूको चाहिँ समूहले तयार गर्ने संविधान थियो र जसमा पछि राजनीतिक पार्टीले अनुमोदन गर्ने घोषणा गरिएको
9: थियो।
10: त्यो पछाडिको संविधान 2072 सालमा संविधान सभाबाट संविधान घोषणा गराए र त्यो संविधान सभाभित्रैबाट चाहिँ त्यो संविधानलाई त्यो भित्रैबाट समिति बनाएर त्यसलाई छलफल गरेर अन्तिममा एउटा चाहिँ विश्वासका आधारमा त्यसलाई घोषणा गरिएको थियो। अब अहिले आएर तपाईँको चाहिँ न यो अहिले सरकारले गठन गरेको संविधान संशोधनको जुन सुझाव समिति छ न त्यो विज्ञतामा आधारित छ न त कुनै चाहिँ वैधानिक हातको त्यसै ठिकै छ। त्यस कारणले गर्दाखेरि त्यो पत्र त्यसले पनि कुनै परिणाम पाउन सक्ने स्थिति देखाएको छैन। त्यस कारणले गर्दाखेरि समाजको हरेक क्षेत्र चाहिँ असन्तुष्ट असहमति र अत्यन्त अपरिपक्व ढङ्गले सरकार गएको कारणले गर्दाखेरि अहिले सरकार एक किसिमको वास्तव भने अपाहिज अवस्थामा देखिन्छ र यदि सम्बन्धित प्रधानमन्त्री आफैले चाहिँ म एकदम एक्लो भएँ भन्ने बिन्दुमा पुगेर चाहिँ स्ट्याटस लेखेको देखेँ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ सरकार अत्यन्त कमजोर छ, सरकार पर्फर्मेन्स छैन र सरकारलाई सरकार तपाईँ एउटा यसले के देखायो भने बहुमत ल्याउँदैमा अथवा ठुलो मेजोरिटी ल्याउँदैमा त्यस्तो चाहिँ काम गर्न नसक्नुहुन्छ। एक दक्षता छैन, अनुभव छैन र सरकारले सहमति ढङ्गले अगाडि चल्न सक्दैन भने जान सकिन्न भन्ने कुरा अगाडि जान सकिन्न भन्ने कुरा चाहिँ यो सरकारको क्रियाकलापबाट
9: तर सरकारको सुशासनको पक्षमा काम गर्दैछ नि त होइन, उसले दावी गर्दैछ नि त हामी सुशासन ल्याउँछौँ 5 वर्षसम्म विकास छ होइन, सुशासनको पक्षमा चाहिँ सरकार ग्रेड भएर लाग्छ भन्दैछ नि त।
10: के भन्नु
9: सुशासनका पक्षमा सरकार एकदम एग्रेसिभ भएर लाग्दैछ क्या, उहाँको दावी छ नि त।
10: के पक्षमा
9: सुशासन सुशासन अमन चयन समृद्धिको पक्षमा
10: होइन त्यस्तो छैन। अब उहाँको चाहिँ अलिकति एउटा त तपाईँको हो त्यो अलिकति तपाईँको शासनको मोडालिटी चाहिँ अलिकति बढी निरङ्कुश छ। अब शासन सरकारले चाहिँ तपाईँको छ भने आफ्नो प्रायोरिटी के हो भन्ने कुरा चाहिँ क्लियरेन्स गर्न सकेन। किन प्रायोरिटी क्लियरेन्स गर्न सकेन भने सरकारले सुरुमा आएर चाहिँ केही काम नपाएर गरेर चाहिँ सरकारले सबभन्दा ठुलो चाहिँ यो देशको बाधक र देशको समस्याको जड भनेको सुकुम्बासी हो भनेर जुन किसिमको आक्रमक ढङ्गले सुकुम्बासीबाट चाहिँ लखेट्ने कोसिस गर्यो। त्यो लखेट्ने कोसिसले चाहिँ तब दुईवटा कुरा चाहिँ देखिन्थ्यो। एउटा सरकारले आफ्नो प्रधानमन्त्रीको बारेमा ज्ञान एकदम अभाव देखियो एक नम्बर कुरो। दोस्रो कुरो नेपालको विपन्न गरिब र तपाईँको चाहिँ पिछडिको समुदायप्रतिको उहाँको उहाँहरूको एउटा नकारात्मक सोच र त्यो प्रतिको चाहिँ आक्रमक उहाँहरूको देखियो। त्यस कारणले गर्दाखेरि सरकारले जुन ढङ्गले चाहिँ काम अगाडि बढाउनु पर्थ्यो जुन प्रधानमन्त्रीका साथ काम जानु पर्थ्यो अहिलेको चाहिँ समस्या भने त आर्थिक सुस्थता चाहिँ अहिलेको समस्या हो नि त। अहिलेको समस्या त विकास निर्माणमा खर्च गर्न नसक्नु विकास निर्माण तीव्र गतिमा गर्न नसक्नु अहिलेको समस्या हो। अहिलेको समस्या भने त बेरोजगारी समस्या हो। तर यो समस्याको मूल जडहरूमा कुनै उहाँले नयाँ किसिमको दृष्टिकोणहरू ल्याउन सक्नुभयो। त्यस कारणले गर्दाखेरि समस्या जन दोहोरिँदै गएको छ, समस्या जन जटिल भन्दै गएको छ। त्यस कारणले गर्दाखेरि र राजनीतिक मुद्दाहरूमा पनि उहाँहरूको स्पष्ट दृष्टिकोणको अभावमा चाहिँ तपाईँको जातीय मुद्दाहरू क्षेत्रीय मुद्दाहरू धार्मिक मुद्दाहरू अहिले बिस्तारै उठ्न थालेका छन्। यसको मूल कारण भनेको चाहिँ राजनीतिक एजेन्डामा क्लियर राजनीतिक ढङ्गले समाजलाई चाहिँ परिचालन गर्न नसकेको कारणले गर्दाखेरि यो स्थिति आएको।
9: तर अहिले जनताको विश्वास जनताको भरोसा त यो सरकारप्रति जुन किसिमको महत्वाकांक्षा छ त्यो त अझै पनि छ नि त, त्यसको ग्राफ त छ नि त अझै पनि होइन आङ्गिलुजी।
10: त्यो विश्वास जुन 21 गते जुन जनताले चाहिँ ठुलो अभिमत दायर गराएको त्यसमा हामीले चाहिँ अस्वीकार गर्नु पर्ने कुनै कारण छैन र त्यो ठुलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति आएको। किनभने तपाईँको चाहिँ त्यो जनमत त तपाईँ एकैजना खस्किने कुरो थिएन तर अहिले आएर चाहिँ त्यो जनमत खस्किएको कुरा त प्रत्यक्ष होस् परोक्ष होस् राष्ट्रपकै नेताहरूले स्वीकार गरेका छन् उहाँहरूको सांसदहरू पनि पार्लियामेन्टमा विस्तारित कुरा स्वीकार गर्दै उनीहरू पनि आइ तपाईँ सरकार त्यो विश्वास जुन भाग 21 गते जुन जनताले चाहिँ ठुलो अहिमत दायर गरायो हो त्यसमा हामीले चाहिँ अस्वीकार गर्नुपर्ने कुनै कारण छैन र त्यो ठुलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति आएको

0: त्यस छ। हिजो सरकारले एउटा ठुलो मान्छेको चाहिँ महत्वाकांक्षा बढाइदियो, सरकारले यो सरकार आएपछि सबै थुप गर्न सकिन्छ। यो जति गल्ती भएको छ, जति त्रुटि भएको छ, पुराना हुने मात्र गरायो, हामी त नयाँ हौ, पुराना के अरे गल्ती नगर्ने, त्रुटि नगर्ने, सबै काम राम्रै राम्रो मात्र गर्छौँ भनेर उहाँ आउनुभयो। तर त्यो विश्वासको ग्राफ त अहिले खस्किँदै गएको छ नि त, त्यो खस्किँदै गएको छ भन्ने कुरा त उहाँले सांसदहरूले, उहाँहरूले नेताहरूले विस्तार स्वीकार गरेर अब यसले गर्दा अहिले सरकारको परफर्मेन्सले गर्दाखेरि पार्टी र आगामी चुनावहरूमा सङ्कट पर्छ भन्ने आशंका साथ उहाँहरूले आफ्नो कुराहरू राख्न थालेको
1: हस्। यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस् नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्य नेता आन्जेलु शेर्पा। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो, खुशीको कनेक्सन।
2: यो नेपाली रेडियो नेटवर्क।
3: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट।
6: अगर हामी नेपाली बहसमा छौँ, नेपाली बहसमा देशका समसामयिक राजनीतिक घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौँ र नेपाली बहसमा विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग बहस र छलफल पनि गर्ने गर्दछौँ। एकीकृत राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाय नजिकको सरकार छ र त्यो सरकारले जनताका आकांक्षाहरू महत्वाकांक्षाहरूलाई पूरा गर्दै लाइनमा सरकार अगाडि बढ़िरहेको दावी गरिएको छ। अबको पाँच वर्षमा यो देशमा सुशासन कायम गर्ने, अमन चयन कायम गर्नेदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मुलुकलाई एउटा ड्राइभमा लग्ने गरी जुन संकल्प लिएको छ, त्यो संकल्प आज पूरा हुँदैछ त? त्यसको लाइनमा सरकार छ त? यसै विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हामीसँग हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, गुड मर्निङ, धेरै धेरै धन्यवाद।
6: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीचमा अलिकति स्यारो वार जस्तो देखिएको हो, यो बाहिर हेर्दाखेरि यो ऐना जस्तो देखिन्छ क्या, किन हो यो यस्तो भएको?
7: होइन, यसमा यस्तो पार्टी र सरकार बीच नै भयो भन्न चाहिँ कतिपय अवस्थामा पार्टीमा रहनुभएका या संसदमा रहनुभएका प्रतिनिधिहरूले अब जनताबाट जे गुनासाहरू आउँछन् त्यसलाई जस्ताको तस्तै राख्दै गर्दाखेर कहीँ कतै अलिक फरक मत राखेको हो कि भन्ने कुरा हो। तर त्यो एउटा सार्वभौम संसदले सदनमा राखेको विषय जनताको मुद्दा राख्ने हो, त्यसलाई राख्ने बित्तिकै सरकार र पार्टी दरार आयो भनेर बुझाइराख्न त्यति उपयुक्त हुँदैन।
6: तर सरकारप्रति पार्टीभित्रैबाट असन्तुष्टिका स्वर व्यक्त हुन थाले। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै असन्तुष्टि पोख्न थाले। सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिगमा ल्याउने भनी अभिव्यक्ति दिन थाल्नुभयो भन्दा कता कता जनताहरू फेरि त्रसित हुँदैछन् क्या, यो किन यो मिलिरहेको छैन? यो
7: यस्तो मैले अघि नै भनिसकेँ, कतिपय सांसदहरूले व्यक्तिगत रूपमा आफ्ना धारणाहरू राख्दाखेर जनताबाट जनताले किनभने छिटो डेलिभरी चाहेको हुन्छ, खोइदियोस् भन्ने हुन्छ, ग्यासको अभाव नभइदियोस् भन्ने हुन्छ, करका दायराहरू फराकिलो बनाइयोस् तर नलादियोस्, धेरै अत्यावश्यक वस्तुमा करको भार नपकाइयोस् भन्ने आम जनतामा हुन्छ। यो मुद्दा राख्दै गर्दाखेर संसदमा भएका राष्ट्रपतिका सांसदहरूले पनि स्वाभाविक रूपमा त्यो जनताको मुद्दालाई प्रतिबिम्बित गर्नुभयो। त्यसपछि सभापतिज्यूले दिनुभएको अभिव्यक्ति त मलाई जहाँसम्म लाग्छ त्यो दरार छ भन्ने अभिव्यक्ति होइन, कतिपय उहाँले

0: भन्नुभएको छ कि घरको स्ट्रक्चर बनाउँदै गर्दा, घर बनाउँदै गर्दा जग खनिन्छ, जग लामो समय खन्न केही समय लाग्छ, त्यो जग खन्दा खै त घरको स्ट्रक्चर देखिएन त भनेर प्रश्न उठ्छन्। तर थोरै समय लाग्छन् घरको स्ट्रक्चर देखिनका लागि। त्यस कारणले हामी सरकारलाई कहाँ थापेर पनि अगाडि लान तयार छौँ भनेर भन्नुको अर्थ भनेको त सरकारलाई हाम्रो साथ छ है भनेर सभापतिज्यूले स्पष्ट राखेको हो भन्ने चाहिँ मलाई लाग्छ।
1: तर अहिले प्रधानमन्त्रीलाई किन एक्लै छोड्नुभयो तपाईँहरूले?
0: होइन, प्रधानमन्त्रीजी एक्लै हुनुहुन्न। कहिलेकाहीँ अब उहाँको त्यो अब एउटा साहित्यिक बिम्बले अब कुन रूपमा उहाँले प्रयोग गर्नुभयो, उहाँले बिम्ब पनि अब किनभने उहाँ आफै एउटा गायक हो, ऱ्यापर हो, त्यस कारणले उहाँले धेरै बिम्बहरूको प्रयोग गर्नुहुन्छ। अब यो बिम्ब उहाँले कुन रूपमा प्रयोग गर्नुभयो भन्ने मलाई लाग्दैन। तर वास्तविकता चाहिँ के हो भने सरकार एक्लो छैन, सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लो हुनुहुन्न, यत्रो दुई तिहाई नजिकका सांसदहरू हुनुहुन्छ, त्यस कारणले उहाँले एक्लो महसुस गर्नुपर्ने वा एक्लो छु भन्नुपर्ने कुनै बाध्यात्मक अवस्था नै छ जस्तो मलाई लाग्छ।
1: तर एउटा प्रश्न के छ भने प्रधानमन्त्री बालेन्द्र शाह सचिनु भयो वा चाहिँ खस्किनु भयो भन्ने प्रश्न छ क्या?
0: फेरि मैले एकपटक यो प्रश्नलाई,
1: प्रधानमन्त्रीजी आज सचिनु भयो वा चाहिँ खस्किनु भयो?
0: प्रधानमन्त्रीजी सचिनु पर्ने काहीँ केही कारणै छैन, सचिनु पर्ने भन्ने कुरा त के हेर्नुहोस्, मान्छे सचिनुपर्छ, कतिपय कुराहरू सधैँभरि आफूले गरिरहेकै मात्रै कुरा आफ्नै स्वभाव मात्रै ठिक हुन् भन्ने हुँदैनन्। कहिलेकाहीँ यो समूहगत नेतृत्व लिने व्यक्तिले चाहिँ समूहले भनेका कुराहरू यसरी नजाउँ फरक तरिकाले जाउँ भनेर भन्यो भने यो चाहिँ सामूहिक नेतृत्व हो नि त एक प्रकारले। त्यस कारणले सचिनुपर्छ कतिपय कुरामा, तर सचिनुपर्ने भन्नको अर्थ त्यत्रो बिग्रिनु भएको भन्ने पनि मलाई लाग्दैन। फेरि मुख्य कुरा मैले तपाईँसँग पहिला पनि मैले कार्यक्रममा भनेको छु, एउटा कुरा के हुन्छ भने नियत राखेर काम गर्नु र ढङ्ग नपुग्नु कहिलेकाहीँ फरक कुरा हुन्छ। कहिलेकाहीँ काम गर्दै जाँदाखेरि केही कुराहरूमा ढङ्ग नपुग्न सक्छन्, तर त्यो ढङ्ग नपुगेको कुरालाई चाहिँ सुधार्ने कुरा हुन्छ, अघि तपाईँले भने चाहिँ सुधार्ने कुरा हुन्छ। तर नियत बसै गरेको छ भनेदेखि चाहिँ सकिने बाहेक केही कुरा हुँदैन। यहाँ प्रधानमन्त्रीज्यू या सरकारको टिमले कुनै कुराहरू भएका कमी कमजोरीहरू छन् भने पनि त्यो चाहिँ नियतवश भएको हो भन्ने चाहिँ मलाई लाग्दैन। कहिलेकाहीँ ढङ्ग पुग्दैनन्, काम गर्दै जाँदाखेरि हाम्रा काम गर्ने तौर तरिका, हाम्रो कर्मचारी तन्त्र, सिंहदरबारभित्रका कुराहरू, ती सबै कुराहरूले बिम्बित गर्छ। किनभने कुनै समय तपाईँ हामी आफै हेरौँ न, राप र ताप लिएर बोकेर सिंहदरबार छिरेका प्रचण्ड, उनमा काम गर्ने हुटुटी थिएन र त्यति बेला मजाले थियो उहाँसँग काम गर्ने हुटुटी थियो, तर त्यो सिंहदरबारले कहिलेकाहीँ बाघलाई बिरालो बनाएर फर्काइदिन्छ। तर यसपटक यो सबै इतिहास पढेर आएको नव पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र उहाँका समूहलाई त्यो बिरालो भनेर सिंहदरबारबाट फर्किने छुटै छैन।
1: तर एउटा कुरा, अहिले त संसदमा कालो चस्मा लाउन निषेध भयो नि त, होइन? कालो चस्मा खोलियो होइन सबैको, त्यो कालो चस्मा खोल्नुको बिम्ब चाहिँ के हो? संसदमा यसो हिरो भएर टक्क चमेलीको तेल लाएर जाने सांसदहरूलाई त ब्रेक हो नि त यस्तो हुँदा।
0: होइन, अब यसमा सभामुखजीले केही सोचेरै सम्झेरै उहाँले गर्नुभयो होला एउटा कुरा, त अब सदनभित्रको मर्यादाको कुरालाई पनि उहाँले जोड दिनुभएको होला, किनभने आफ्नै किसिमको मर्यादा हुन्छ सदनको। त्यसको मतलब कालो चस्माले चाहिँ मर्यादा पुरै रूपमा हटाइदिन्छ भन्ने त होइन, तर पनि एउटा व्यवस्थित देख्दा पनि अलिक राम्रो देखियोस्, सभ्य देखियोस् भन्नका लागि पनि, र अब संसद भवन कोठैभित्र बस्दा चाहिँ कालो चस्मा किन लाउने भन्ने पनि एउटा हुनसक्छ। अर्को कुरा भनेको यो कालो चस्मा चाहिँ कतिपय मान्यज्यूहरूलाई अब यो चस्मा लाएर बसेपछि निदाएको हो कि हेरेर आएको हो कि सदनका गतिविधिलाई निहालिराखेको हो भन्ने कुरा छुट्याउन पनि असहज हुने भएका कारणले गर्दा पनि यो चिजहरू राख्नु भएको होला भन्ने लाग्छ। यो चाहिँ अलिकति यो प्रश्न चाहिँ सभामुखतिरै प्रश्न गर्छ।
1: तर एउटा कुरा दिए, जस्तो अहिले प्रधानमन्त्रीको विषयमा हामीले बहस गर्दै गर्दाखेरि सुकुम्बासी व्यवस्थापनमा उठ्यो प्रश्न, साम्प्रदायिक दंगा नियन्त्रणमा पनि अलिकति ढिलाइ, व्यवहारमा सर्भिस डेलिभरी नभेटिएको कुरा आयो, अध्यादेश मार्फत ऐन संशोधनका विषयमा पनि अलिकति आलोचनै छ, संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तरका विषय, सीमा सम्बन्धी अभिव्यक्तिको विवादका विषय र मेरिटोक्रेसीका विषयमा पनि अहिले त विवाद आउन थाल्यो। राजीव खत्रीजी, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
0: होइन, अब यो जति अहिले तपाईँले यी विषयहरू राख्नुभयो, मैले भने अघि नै भने
2: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो, 10 AM।

सहायक प्रमुख जिल्लाधिकारी गुरूङका अनुसार उपभोक्ताले ग्यास माग्न जाँदा पसल संचालकले ग्यास छैन भन्दै फर्काउने गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो। उनका अनुसार पसलले उपभोक्तालाई ग्यास छैन भन्दै फर्काउने गरेको र 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएको छ। अनुगमन टोलीमा सहायक प्रमुख जिल्लाधिकारी गुरूङ सहित प्रहरी, नेपालगंज उपमहानगरपालिकाको प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको निम्नचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी प्रदेश काइमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश सहित बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लाग्ने अनुमान छ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसै गरी पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाँजा सम्बन्धी 15 बुँदे शान्ति योजना अस्वीकार गरेका छन्। उनले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाँजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्। हिजो वर्षको इजरायली मन्त्री परिषद बैठकमा नेतान्याहुले इजरायलले 15 बुँदे दस्तावेज अस्वीकार गरेको बताएका छन्। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाँजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य आफ्नो सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको जनाइएको छ। हमासले सन् 2023 अक्टोबर 7 दक्षिणी इजरायलमा गरेको आक्रमणमा झण्डै 1200 मानिस मारिएका थिए भने 251 जनालाई बन्धक बनाइएको थियो। त्यसपछि इजरायलले गाजामा सैन्य कार्यवाही शुरू गरेको थियो। राष्ट्रसंघका अनुसार युद्ध शुरू भए यता गाजामा झण्डै 90% अर्थात 19 लाख मानिस विस्थापित भएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कार्यवाहीमा 73,000 भन्दा बढ़ी मानिसको ज्यान गइसकेको छ। नेपाली खेलाड़ीले चीनको नानजिङमा भएको टेक्वान्तो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनलमा विभिन्न प्रतिस्पर्धामा 4 स्वर्ण, 4 रजत र 6 काँस्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, अदिश विष्ट, प्रिसा गेवाली र अफिस खत्रीले 16 पदक जितेका हुन्। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन् भने श्रवण महतरा, सभ्य महतरा, प्रिसा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
3: चैते धानमा नेक ब्लास्टको समस्या,
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना,
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू,
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन,
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-493-495।
4: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
7: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
4: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
7: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
4: सन्तुलित खाना खाने क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
4: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
4: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8।

0: सुन दे नूंचा रेडियो साइनस 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
3: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0056493495 SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा

0: सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0056909959 9855 60359 र 9855 67359।
2: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको मिति 2083 साल साउन 29 गते शुक्रबार समय बिहान 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइ राख्ने
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खान्न साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर दस सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: विराटनगर जुल मिट विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु खोप नै प्रमुख उपचार
1: दोस्रो कुरा त खोप नै हो किन भन्दाखेरि खोपले नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ म अन्तिम विकल्प नै भन्छु
0: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी आज राति 40 जिल्लामा बाढ़ीको जोखिम सतर्क रहन आग्रह हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना
2: साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन छट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ
0: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई संचय कोष मेलमिला प्रवालसन सम्बन्धी विधेयक सदनमा
3: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन् प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ
0: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन् तर बजेट जग्गा प्राप्ति रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ़नुपर्छ अब खबर सन्तोषी रावलबाट
5: डेढ़ महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ जसमा झापामा 3 जना तथा इलाम मोरङ र सुनसरीमा एक जनाको मृत्यु भएको छ यस्तै धनुषा र रौतहरमा 1-1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने 12 धनुषा महोत्तरी पर्सा रौतहर र 70 गरी 11 जना बिरामी परेका छन् यस्तै डाङमा 1 जनाको मृत्यु भएको छ जापानिज इन्सेफ्लाइटिसको संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस संक्रमणबाट बस्न के गर्ने सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो
1: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस् तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा दोस्रो कुरा त खोप नै हो किन भन्दाखेरि खोपले नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ म अन्तिम विकल्प नै भन्छु खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरूद्ध राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो अहिले त्यो अवस्था छैन अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो तर अरूहरूले त लाउन पाएको छैन किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लागेको छैन होला लाग्यो भने फाटाफुटो सबैले लाउनु नपाएको होला यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ त्यसै कारणले खोप लगाउनु पर्यो तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो र विशेष गरेर सबै सेन्सिफ्लाइजको जोखिम जहाँ छ अहिले जहाँ फैलिएर छ त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाड़तिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनु पर्छ भन्ने चाहिँ मलाई लाग्दछ
6: यसमा चाहिँ के गर्ने हुँदैन कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन
1: यसरी बुझौँ एन्टिबायोटिकहरू जथावत प्रयत्न गरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन अलिकति नाम लियो फ्लेक्सन तर हामीले एनएसएआइडिएस भन्छौँ यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ। त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता अनुसार उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्याक्सिनको कुरा छ, यो अरू पनि त्यो चाहिँ ठिक छ, किन भन्दा त्यो सिडामोलको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
6: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
1: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलका रस बनाउँदा अथवा गेडागुडीको रस बनाउँदा सबैले त्यो नकिन्दा, किन्न नपाउला, पकाउन नपाउला, त्यस्तो अवस्थामा जीवनजल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई अलिक छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
6: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्नै नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्नै नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
1: यसको एउटै उपाय, एउटा मात्र उपाय रहेछ, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड हुन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसे कम परीक्षण चाहिँ गर्नुहोस् हो या होइन भनेर, त्यही अनुसार चाहिँ सल्लाह लिनु।
0: ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढ़ेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
7: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि सुरु भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारीसम्म सम्पन्न भएको, प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
0: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नु भयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि संसदहरूले
5: सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सीआईएनलाई बताउनुभयो।
3: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि मेच्युरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूलाई एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
5: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख्य बढ़न सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमालय क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई विभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र एक दुई स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
5: एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ग्यान्जिन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही निङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर पौने 5 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधि संघको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा संचालनमा रहेको मुख्यमन्त्री माझी लाडकी व्यहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
8: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
9: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्षमा 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट सामुदायिक वनको चार दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर तीन वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
12: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर तीन वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
13: हामी तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ अनि आउँदो समयमा फलफुल फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15,000 जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ गरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
12: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपाल को विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
14: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले, अब यो 3 वर्षमा हिँडिरहेको।
12: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
15: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले, देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
12: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरूङ:
16: यो ठाउँमा त अब यो त दाणामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छ अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवाबेद पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
12: सगरमाथाको बाबाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरूवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
17: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
12: यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै बाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार खोज्दै
18: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्न चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ।
8: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको 4 दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
20: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज सामुदायिक वन दिवस। नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
18: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं। संविधान निर्माण भयो। संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं। समुदायको प्रगति र उन्नति नै समाजवाद हो। त्यसै हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद
22: गर्यौं। 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेको फन्डले 50% अभ्यास गरिरहेको थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा जात जातिको कुरा अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
18: त्यो धेरै चिज छ। वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला। सरकारलाई अहिले हामीले घसघचाइरहेका छौं। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवज्यूसँग बसेर छलफल गरेको उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ नभए अब अलिकति परिवर्तन भएको छ।
22: जस्तो तपाईँले यहाँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि। अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण। उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के त्यस्तो विवरण
18: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ त्यसमा हामीले भनेको के त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो त्यो भनेको उद्योग ऐनको समस्या हो यो वन मन्त्रालयको समस्या होइन उद्योग मन्त्रालयको समस्या हो उद्योग ऐनको समस्या उद्योगको कानूनको समस्या त्यसले गर्दा हामीले भनेको के हो भने अब उद्योग ऐन सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त
22: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
18: होइन गरिरहेछौ अहिलेसम्म सुनवाई भएको छैन अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौ भनेर सचिवज्यूले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ हामी खुसी छौ अब प्रक्रिया अगाडि बढ्छ भनेर हामी त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ जैविक मल बनाउन सक्छौ हामीले फलफूल खेतीको कुरा गर्यौं कृषि वनको कुरा गर्यौं हाम्रो वनमा हजारौं वन्य जन्य खाद्य छ
22: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ सिकाइ हुन सक्छ
18: होइन यही नै हो मुख्य पर्यटनमा सामुदायिक वनहरू अगाडि छन् पर्यटनमा हामी अगाडि जान सक्छौ उद्यमको कुरा भयो कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरण अनि यो हिसाबले चाहिँ मनन गर्नपर्ने देखिन्छ जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% बुटियन 10% थियो वन र बुटियन जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको
22: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेको तपाईँको पटक पटक गुनासो छ अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइराखेको छ
18: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ त्यो अनुसार अगाडि बढ़ेको छ तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ यद्यपि अहिले पनि समस्या छ अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना
22: पनि चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइराखेको छ
18: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने

0: सुरु पनि गरेका छौं। अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले। अब हामी अरू प्रदेशहरूमा जाँदैछौ। संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्डामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, ल फेरि अझै पाँच वर्ष अझै दस वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ। त्यो गर्न सक्यो भने 50% समस्या समाधान हुन्छ। किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ, उहाँहरूले अलिअलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढाउन भनेर छलफल चलाएका छौं। यदि यो प्रक्रिया अगाडि बढ़्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ। अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढ़ाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
1: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भएको थियो?
0: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा शक्ति। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ। अहिले
2: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ, खोप्ने प्रमुख उपचार रहेको विज्ञको भनाइ छ। दारिद्र्यमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम छ, सतर्क रहन विज्ञले आग्रह गरेका छन्। र हिमाली पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ। पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरूष टोलीको कप्तानमा नियुक्त हुनु भएको छ। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब
2: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
4: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
5: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0

0: 4 93 495 एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहार बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बिहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बिहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगा।

0: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको मिति 2083 साल साउन 29 गते शुक्रबार समय बिहान 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
3: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
3: विभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
0: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
5: यतिखेर बेलुकाको 9:15 छ अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार
6: पहिलोपटक एकलाइटले भेटवार्ता अर्थबारे विज्ञ भन्छन्
7: जो ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ
6: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको
8: तलब खाता खाँदा पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो
6: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप
9: रूसी अधिकारीहरूले तातास्तानमा रहेको लिज्नोस्क्यान्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 मारिएको बताएका छन् अन्य 40 घाइते भएका छन् युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन् रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ रूसले गरेको हमलामा भने युक्रेनको खार्की क्षेत्रमा 5 मारिएको अधिकारीहरूले बताएका छन् भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरभित्र पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन् उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विडो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे एउटा उनको तीव्र आलोचना हुँदै आएको छ। चीनी अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चीनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
11: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है। तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउण्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
10: ग्राउण्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
11: लुज ग्राउण्ड लुज भन्दा रियलाइजेसन, हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वल डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने, जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुगिया हो कि भन्ने देखिन्छ र यसको गम्भीरता, यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाश त हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ। त्यसरी यसलाई अर्थ
10: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए, त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने,
11: त्यसरी पनि बुझौ र शुरूमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागि थियो। तर त्यो बुझाइ चाहिँ पुग्या रहेन भन्ने चाहिँ देखियो अहिले।
12: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
11: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो। तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग जो जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन त्यो हामी गर्नै हुँदैन त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि के होला उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
12: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपालस्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहिले कहीँ अन्योलके सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
11: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको
12: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
11: अलिकति ज्ञात चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ चलन प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन् त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अन्य अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
12: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवरका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले नितव्य हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
8: त्यो आफूले काम गरिन्छ तलब खाँदा खाँदा पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
12: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
8: कयोदेवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनुहुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
12: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद विनय उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
13: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्नको औचित्य संसदले खोज्नु पर्दछ।
12: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
13: संवैधानिक निकायका पदाधिकारीलाई उचित पार्श्विक र सेवा सुविधा दिनु आवश्यक छ, तर ती पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
12: आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब संसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्, जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी कांग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरी बीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
14: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितरको
12: राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरी बीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ।

0: कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। नौ दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने माग सहमति भएको।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही
0: सहमति भएको बताइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: BBC.
1: This is the BBC. There are no...
0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
3: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: आमा, एक गिलास दही।

0: खाम न, साह्रै गर्मी भयो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको किसानका डिजिटल सल्लाहकार एप शीर्षकको शुभ समाचार।
1: नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्टफोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ, उहाँ भन्नुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र थापाको समेत जगतमा 7 सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी स्थानीय र सुरक्षा निकायसँग सोधपूछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढ़ाउनुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरूङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। भालिन्द्र शाह नेतृत्वको सरकार गठनको 4 महिना बढ़ीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै 10 आयोग र समिति गठन भएका छन्, तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयन विहीन भएर बसेका छन्। सुशासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति शुरू गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयन विहीन छन्। यो सरकार बनेपछिका आयोग समिति मध्ये सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्न आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रूपबाट ग्रसित भएको बताउनुहुन्छ। विगतमा पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन, उहाँले भन्नुभयो। अहिलेको सरकारले पनि त्यही चरित्र देखायो। उहाँले भने जस्तै एउटा उदाहरण हो सुरक्षा निकायको विषयमा छानबिन गर्न बनेको प्रेमराज कार्की नेतृत्वको समिति जेएनजी घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की आएको प्रतिवेदनले सुरक्षा संयन्त्रको अध्ययन नगरेको भन्दै आलोचना भएपछि सरकारले दुई वैशाखमा पूर्व न्यायाधीश कार्कीको समय जगतमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो। यसरी बालेन्द्र सरकार बनेपछिका प्रतिवेदनहरूमा जेएनजी घटना छानबिन आएको प्रतिवेदन, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश खण्ड, जेएनजी घटनाकै बारेमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुदन गुरूङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश बिकको आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदन, कक्षा बाह्रको नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, सिरा र सप्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदन, सहकारी सम्बन्धी छानबिन प्रतिवेदन लगायत रहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि दशवटा आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरिएको छ। आयोग र समितिप्रति सरकारका व्यवस्था, प्रतिवेदन बुझ्दैन बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग दुई छिमेकी मुलुकका राजदूतले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको साढे चार महिनापछि नेपालका लागि भारतीय र चिनिया राजदूतले पहिलो पटक छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो। सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मिङले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो। प्रधानमन्त्री भएपछि शाहसँग पहिलो पटक विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओ मिङले एकलाई एक्लै शिष्टाचार भेट गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएको थिएन। दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेट गरेका थिए। यसअघि नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गरेका थिए। बहुआयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भयो भारतीय राजदूत उपशीर्षकमा यससँगै खबर छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उहाँको भनाइ छ। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। सोमबार बिहान नेपालको सम्माननीय प्रधानमन्त्री जुलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे। भेटपछि उहाँले भन्नुभएको छ, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने चिनिया राजदूतको प्रतिबद्धता अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओ मिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उहाँहरू बीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल चीन बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै सरकार र रासोपा तिक्तता बढ़ेका बेला रवि बालेन भेट शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उहाँहरू बीच भेटवार्ता भएको हो। सभापति लामिछाने र प्रधानमन्त्री बालेन बीच पछिल्लो पटक दूरी बढ़न थालेको संकेत माझ भेटवार्ता भएको हो। सरकार र रासोपा बीच पछिल्लो समय तिक्तता बढ़िरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनैतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बदलियो प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल शीर्षकको यो खबर र यससँगै यससँग जोड़िएका अन्य खबरहरू हिमालय टाइम्समा छापिएको हो।
0: दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरूङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढ़ाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ़न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमा अनियर हुँदा अनुसन्धान प्रक्रिया शुरू हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरूङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउन निर्देशन दिएका थिए। तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाबाट र प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोड़मा पुग्न सकिँदैन भन्ने बुझाई प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोड़मा पुग्ने भन्ने टुंगो लागेको छैन। गुरूङले केही दिन अघि दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो उनले भनेका थिए। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुंगोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ़न सकेको छैन। दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो चुनावी वाचामै भनेको थियो सार्वजनिक सेवा सहज छिट्यो र डिजिटल बनाइनेछ। वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएकै दिनबाट लाइन होइन अब सबै सेवा अनलाइनबाटै भन्ने नारा लाग्यो, तर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयमा सेवाग्राहीको लाइन लामो हुँदै गएको छ। चार महिनामा सरकारले केही प्रविधि मैत्री काम थालेको पनि छ। अनलाइन सेवासँगै घर दैलोसम्म नागरिकता र पासपोर्ट पुर्याउने लोकप्रिय नारा पनि दिएको छ, तर अधिकांश लोकप्रिय काम शुरू नहुँदै अलपत्र परेका छन्, जसका कारण सार्वजनिक सेवा प्रवाह हुने अधिकांश कार्यालय र निकायमा सेवाग्राहीको भीड़ थामी नसक्नु बढ़ेको छ। चुनावी बाचा अनुसार सरकारले साउन 1 देखि यातायात व्यवस्था विभागका सबै काम अनलाइनबाटै गर्ने घोषणा गरेको थियो। आवश्यक प्राविधिक संरचना बिनै घोषणा गरेको उक्त योजनाबाट नागरिक थप मारमा परेका छन्। सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको बताए पनि व्यावहारिक रूपमा काम भएको छैन। सरकारले घोषणा मात्रै गर्ने र नागरिकलाई लाइनमा पर्खाएर सेवा नदिने सरकारको कार्यशैली नागरिक मैत्री नभएको सेवाग्राही बताउँछन्। सवारी चालक अनुमति पत्रको परीक्षाका लागि फारम भर्न साउन पहिलो हप्तादेखि पर्खदा पनि अनलाइन सेवाबाट काम नभएको सिन्धुलीका अशोकराज घिमिरेले बताए। उनले भने, म यो सरकारको समर्थक पनि हुँ र सेवाग्राही पनि, तर मैले सरकारले भने अनुसार लाइसेन्सका लागि अनलाइनबाट फारम भर्न पाइन। कार्यालयमा बुझ्दा प्राविधिक समस्या देखाउँछन्। यातायात कार्यालयले नागरिकलाई सहज सेवा दिन नसकेको विषयमा यातायात कार्यालयले भने सर्भर सिस्टम नै बिग्रिएको प्रष्टीकरण दिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो। सार्वजनिक सेवामा शास्ति, जताततै लाइन शीर्षकमा।
0: जेएनजी आन्दोलनका क्रममा आगो लगाइएको ललितपुरको भैंसी पार्टी स्थित मन्त्री निवासका भवन 42 करोड़ रूपियाँ लाग्यो। पुनर्निर्माण तथा मरमत भइरहेको छ। सरकारले पुनर्निर्माण र मरमतका लागि गत जेठमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वाधार विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरूण भुजेलका अनुसार आगामी असोजमा काम सक्ने गरी भएको सम्झौता अनुसार हाल काम भइरहेको छ। हाल भैंसीपाटी स्थित मन्त्री निवास पुनर्निर्माण तथा मरमत सम्भारको काम भइरहेको छ। उनका अनुसार पुनर्निर्माण पूरा भएपछि प्राथमिकताका आधारमा हाल पुलचोक स्थित मन्त्री निवास र निजी निवासमा बस्दै आएका मन्त्रीलाई क्रमशः भैंसे पार्टी लगिनेछ। 3 चरणमा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको उनले बताएका छन्। पहिलो चरणको कामका लागि 8 करोड़ 60 लाख र दोस्रो चरणको कामका लागि 15 करोड़ 49 लाख रूपियाँमा ठेक्का सम्झौता गरेका छौ भुजेलले भने। यसबाहेक साँझ सज्जाका लागि 17 करोड़ 89 लाख रूपियाँमा छूट सम्झौता गरेका छौ। यो सबै रकम जोड्दा 41 करोड़ 98 लाख रूपियाँ हुन्छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भैंसीपाटी स्थित मन्त्री निवासका 27 वटा ब्लक मध्ये 26 वटामा आगो लगाइएको थियो। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: 200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि थप नीतिगत स्थिरता खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो।
0: तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डेगबहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार भएको थियो। रंगशाला निर्माणका लागि 2 अर्ब 96 करोड़ रूपियाँ लागत अनुमान सहितको डीपीआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ़न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रंगशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्ष योजनामा राख्न नसकेको लिम्बुले बताएका छन्। रंगशाला अलपत्र पर्नुमा राजनीतिक कारण नै मुख्य रहेको उनको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुन नसकेको हो लिम्बुले भने। तत्कालीन सरकारले काठमाण्डुको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डीपीआर बनाएर काम अघि बढ़ाउने तयारी गरेको थियो। तर त्यसपछिका सरकारले अन्य रंगशाला निर्माणलाई निरन्तरता दिए पनि विराटनगरमा बनाउने भनिएको क्रिकेट रंगशालालाई प्राथमिकतामा नराखेको लिम्बु बताउँछन्। राजनैतिक दाउपेच, संघ प्रदेश स्वामित्व विवाद र व्यवस्थाले अलपत्र परेको विराटनगर 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला करिब 17 बिघा क्षेत्रफलमा फैलिएको छ। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको यो रंगशाला निर्माण प्राथमिकतामा नपर्दा चरण क्षेत्रमा परिणत हुँदै गएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 15 स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति 60% मात्रै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहँदा भौतिक प्रगति 60% मात्र भएकाले गौतम बुद्ध रंगशाला क्षेत्र पनि अलपत्र परेको छ।